0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 23 गते शनिबार, ईस्वी सम्वत अगस्त 8 तारीक सन् 2026, श्री साक्य 1948 नेपाल सम्वत 1146 रौद्रनामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिणी गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलेको छ। आज श्रावण कृष्ण पक्षको दशमी तिथि बिहानमा 11:01, त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा रोहिणी दिनमा 3:07, त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ। विष्णुवाद योगमा ध्रुव 6:45, त्यसपछि हर्षण योग लाग्नेछ। करोडमा बब अहरत्र रहनेछ। आनन्दादि योगमा श्रीवर्ष योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्। आजको दिनमान 33:18 अर्थात 13:18 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:31 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:46 हुनेछ। त्यसै गरी चन्द्रमा उदाउने समय रातिमा 12:16 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 2:57 रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि व्यक्तिहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्न सक्छ। तपाईँका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरिएको लगानीबाट लाभ हुने सम्भावना पनि आज रहेको छ। घरमा भौतिक वस्तुको किनमेल हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिने ग्रह गोचर रहेको छ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने ग्रहयोग रहेको छ। व्यापारमा नयाँ सम्झौता हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। काममा ढिला सुस्ती हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्नुहोला। अरूको कुरामा धेरै नअल्मलिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क हुन आवश्यक छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काम आज नगर्दा राम्रो हुनेछ, किनकि जोखिमपूर्ण हुनेछ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने अवस्था रहनेछ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुने देखिन्छ। वैदेशिक व्यापारमा लागेकाहरूको लागि आजको दिन केही लाभ प्राप्त हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि व्यक्तिहरूको लागि आजको दिन कर्म प्रदान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने देखिन्छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। नयाँ लगानीका अवसरहरू प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम प्राप्त हुने देखिन्छ। लाभ पनि प्राप्त

अथवा माथिल्लो कर्मचारीसँग सम्बन्धमा चिसोपन आउन सक्नेछ। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला र कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा त्यो राम्रो हुनेछ। अब पाँचौ राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन अत्यन्तै भाग्यशाली रहने देखिन्छ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक र आध्यात्मिक यात्राको अवसर पनि मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। नियमित आमदानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग पनि आज रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन अत्यन्त ऊर्जावान रहने देखिएको छ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईँको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि आजको दिन निकै उपयुक्त रहेको छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ, जसले तपाईँको बैंक मौजातमा सुधार ल्याउनेछ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट पनि लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिनमा न्याय र समानताको भावना बन्नेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँलाई हर्षित बनाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट लाभ प्राप्त हुनेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुने देखिएको छ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढाका खुल्ने देखिन्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्ने देखिन्छ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्ने ग्रह गोचर रहेको छ। मनमा नयाँ विचारहरू आउनेछन्, जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर पनि प्राप्त हुनेछ, तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित कार्यमा प्रगति हुनेछ। लगानी गर्दा कार्यपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट धन आगमन हुनेछ। कसैलाई ऋण लिँदा विचार पुर्याएर मात्रै दिनुहोला। समूहमा काम गर्दा सफलता मिल्ने ग्रह गोचर रहेको छ। आज एकल निर्णय भन्दा सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिएको छ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। निर्णय लिँदा हतार नगर्नुहोला र अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा निकै राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा खर्च बढी हुने देखिन्छ। केही बजेट मिलाएर मात्रै चल्नुहोला। भोलिको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरू सँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ। परिवारमा सानातिना कुराले लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईँभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले पछ्याउनेछन्। आमदानीका स्रोतहरू बढ्नेछन्। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रहयोग रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन्। स्पष्ट मार्गचित्रका साथमा अगाडि बढ्न सजिलो हुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने योग पनि आज रहेको छ। व्यापारमा सोचेभन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुनेछ। लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना पनि रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रह गोचर रहेको छ। राशिफलबारे जानकारी सँगै लागू आजको साई साहित्य यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्ने

0: परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत गुलास शुभ लाभ आदि बेला बिहानमा 5:22 7:04 काल बेला रहनेछ। बिहानमा 7:04 8:46 शुभ बेला रहनेछ। आजको शुभ लाभ अमृत विलास शुभ लाभ आदि बेला बिहानमा 5:22 7:04 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 7:04 8:46 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:46 10:28 रोग बेला रहनेछ। बिहानमा 10:28 12:10 उद्योग बेला रहनेछ। मध्याहमा 12:10 दिनमा 1:52 चर बेला रहनेछ। दिनमा 1:52 3:34 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:34 5:16 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 5:16 साँझमा 6:57 समय फेरि काल बेला रहनेछ। शुभ लाभदी बेला पूर्वतिर्फ लागौं। साँझमा 6:57 8:16 शुभ बेला रहनेछ। साँझमा 8:16 राति 9:34 रोग बेला रहनेछ। राति 9:34 10:52 उद्योग बेला रहनेछ। राति 10:52 12:10 चर बेला रहनेछ। राति 12:10 1:28 लाभ बेला रहनेछ। राति 1:28 2:46 अमृत बेला रहनेछ। राति 2:46 4:04 काल बेला रहनेछ। राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि शुभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला चल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 9:00 10:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: ओम जय जगदीश हरे।
7: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635 98464843853।
10: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्, जुन कपड़ा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपड़ा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपड़ाहरू सहयोग गरौं।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपड़ा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
12: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा दुबई सीधा उडानले इजरायली पर्यटक बढ्ने राजदूतवासको विश्वास। पोखरा महानगर पासा शाखाको वार्षिक प्रगति समीक्षा जारी। कास्की कारागारमा आमासँग बस्न बाध्य, बालबालिकाको अधिकार सुनिश्चित गर्न सांसद बिना गुरूङको माग। भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। पोखराका 3 बस पार्क निर्माण अघि बढ़ाउन एडीबी र महानगर वित्त कार्य योजना स्वीकृत। जीसस कास्कीद्वारा वार्षिक कार्योजना सार्वजनिक। कांग्रेसी संस्था पनि इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने। बहुमतको अहंकारले सरकार शासकीय अराजकतामा पुगेको कांग्रेस सभापति गगन थापाको आरोप। प्रदेश सरकार विरूद्धको भाष्य संहिता विरूद्ध भएको शंकर पोखरेलको जिकिर। देन निर्देशन उल्लंघन गरे 3 वाणिज्य ब्याङ्कमाथि ट्रस्ट ब्याङ्कको कार्यवाही। प्रभु ब्याङ्कका तत्कालीन सीईओलाई 5 लाख जरिवाना। जस्तिखा निलम्बनका कारण नेपाल 20 वर्ष मुनिको एसियन कप छनौटबाट बाहिरियो। अब सुनौ पूरा समाचार। नेपालका लागि इजरायलका राजदूत समोलिक एरिबासले पोखरा दुबई सीधा हवाई उडान शुरू भएपछि पोखरामा इजरायली पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। बिहिबार पोखरामा पत्रकारसँग कुरा गर्दै उहाँले सेप्टेम्बर 23 फ्लाइ दुबईले शुरू गर्ने पोखरा दुबई सीधा उडानले पर्यटन बजारमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँका अनुसार इजरायल र संयुक्त अरब इमिरेट्स बीच हरेक साता दर्जनौ उडान हुने भएकाले दुबई हुँदै सीधा पोखरा पुग्ने सुविधा उपलब्ध भए इजरायली पर्यटकलाई यात्रा सहज हुनेछ। राजदूतवासले इजरायली पर्यटकलाई आकर्षित गर्न पोखराले उनीहरूको रूचि अनुसार विशेष पर्यटकीय प्याकेज तयार पार्न, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रबन्धन गर्न र इजरायली बजारमा लक्षित प्रचार बढ़ाउनु पर्ने सुझाव दिनुभयो। इजरायल सानो जनसंख्या भएको देश भए पनि त्यहाँका नागरिकको त्रय शक्ति उच्च रहेको उहाँको भनाई थियो। उहाँले नेपाल इजरायल श्रम सम्झौताको नयाँ प्रोटोकलमा दुई देशबीच वार्ता भइरहेको जानकारी दिँदै सेवा शुल्क सम्बन्धी अन्योलका कारण सम्झौता प्रक्रिया अघि बढ़न नसकेको बताउनुभयो। उक्त शुल्क स्वास्थ्य बीमा र आकस्मिक सेवाका लागि कानूनी रूपमा अनिवार्य रहेको स्पष्ट पार्दै उहाँले त्यसको म्यान पावर कम्पनी वा दूतावाससँग कुनै सम्बन्ध नरहेको बताउनुभयो। राजदूतवासले इजरायलमा न्यूनतम मासिक पारिश्रमिक करिब 2100 अमेरिकी डलर रहेको उल्लेख गर्दै नयाँ प्रोटोकल स्वीकृत भएपछि विशेष गरी घरेलु केयर गिभिङ क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदारले रोजगारीको अवसर पाउने दावी गर्नुभयो। साथै मध्य पूर्वको सुरक्षा अवस्थाबारे बोल्दै उहाँले इजरायलले आफ्ना नागरिक र विदेशी कामदारको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भएको छ। नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ। महासंघले विद्यालय शिक्षामा सुधारको विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनु पर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका आफूहरूका मागका बारेमा सरकारलाई जानकारी गराउने र आन्दोलन पनि सँगसँगै अघि बढ़ाउने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो। भदौ लाग्ने बित्तिकै विस्तारित कार्य समितिको बैठक बस्ने र त्यस अघि शिक्षा तथा खेलकुद मन्त्री समक्ष मागहरू सूचीकृत गरी ध्यानकर्षण पत्र बुझाउने उहाँले जानकारी दिनुभयो। उहाँले शिक्षक तथा कर्मचारीहरूको दुःख मर्का र पीड़ाहरू बढ़ेकाले सहभागिता झन बढ़ने भन्दै आन्दोलन क्रमश पालिका जिल्ला र प्रदेश हुँदै काठमाडौँसम्म आइपुग्दा यसअघिको भन्दा अझ ठूलो र सशक्त हुने उल्लेख गर्नुभयो। महासंघले आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध गराएर विवाद गरेको जनाएको छ। साथै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको 20% लगानी गर्न सरकारसँग माग गरेको छ। पोखरा महानगरपालिकाको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको दोस्रो दिन महानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाले आफ्नो वार्षिक कार्य प्रगति प्रस्तुत गरेका छन्। आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, प्रशासन, राजस्व, वित्त व्यवस्थापन, शहरी विकास तथा पर्यटन, योजना तथा अनुगमन तथा सूचना प्रविधि महाशाखाले चालू आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम हासिल भएका उपलब्धि, बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहका विषयमा समीक्षा गरेका छन्। सम्बन्धित महाशाखा तथा शाखाका प्रमुखहरूले आफ्नो वार्षिक प्रगति प्रस्तुति गर्दै कार्यान्वयन भएका योजना, बजेट खर्चको अवस्था, सेवा प्रवाहका उपलब्धि तथा देखाएका चुनौतीबारे जानकारी दिएका थिए। समीक्षा क्रममा कार्यक्रम तथा योजनाको कार्यान्वयन अवस्था, बजेट खर्च, सेवा प्रवाहमा देखिएका समस्या, उपलब्धि तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै नागरिकहरूलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमहरूको प्रभावकारिताको पनि समीक्षा गरिएको थियो। योजना महाशाखा प्रमुख अशोक सुनारका अनुसार समीक्षा कार्यक्रमको पहिलो दिन वडा कार्यालयहरूको तथा दोस्रो दिन महानगरका महाशाखाहरूको कार्य प्रगतिको समीक्षा गरिएको हो। महानगरपालिकाले वार्षिक समीक्षा कार्यक्रमबाट विगत एक वर्षको कार्य सम्पादन मूल्यांकन गर्दै आगामी योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुधारका क्षेत्र पहिचान गर्ने अपेक्षा गरेका छन्। कास्की क्षेत्र नम्बर 3 बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिना गुरूङले कास्की जिल्ला कारागारको अनुगमनका क्रममा कारागारमा आमासँग बस्न बाध्य 5 वर्ष मुनिका बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरूङले संविधान र कारागार ऐनले ती बालबालिकाको शिक्षा, स्वास्थ्य, हेरचाह तथा समग्र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो। उहाँले बालबालिका राष्ट्रका भविष्य भएकाले कारागारमा रहेको निर्दोष बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यस विषयमा सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनुभयो। सांसद गुरूङले कास्की जिल्ला कारागारमा 420 जनाको क्षमता भए पनि हाल करिब 720 जना कैदी बन्दी रहेको जानकारी दिँदै अत्याधिक चापको कारण स्वास्थ्य तथा सुरक्षा सम्बन्धी चुनौती बढ़ेको बताउनुभयो। उहाँले कारागारमा खानेपानीको समस्या रहेको भन्दै त्यसको शीघ्र समाधान गर्न र आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
1: हालैमा मेरो निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर 3 रहेको जिल्ला कारागार अवलोकन गर्ने क्रममा विविध कारणले आफ्ना आमासँग कारागारमा बस्न बाध्य 5 वर्ष मुनिका बालबालिकाको अवस्था बुझ्ने अवसर पाएँ। संविधान र कारागार ऐनले उनीहरूको शिक्षा, स्वास्थ्य, हेरचाह र समग्र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरे तापनि व्यवहारमा पूर्ण रूपमा लागू भएको देखिँदैन। सभामुख महोदय, बालबालिका भनेका राष्ट्रका भविष्य हुन्। कारागारमा रहेका यी निर्दोष बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु राज्यको दायित्व हो। त्यसैले यस विषयमा सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। त्यसै गरी 420 जनाको क्षमता रहेको यस कारागारमा हाल करिब 720 जना कैदी बन्दी रहेको कारण स्वास्थ्य र सुरक्षा सम्बन्धी चुनौती पनि रहेको छ। साथै कारागारमा पानीको समस्या रहेको, व्यवस्थापन पक्षको गुनासो रहेको छ। यस समस्याको उचित व्यवस्थापन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्छु।
0: अब बाँकी समाचार। पोखरा ई मोबिलिटी परियोजना अन्तर्गत पोखरा सिटी बस पार्क, पृथ्वी चोक, वृन्दावासिन बस पार्क र लामेहाल बस पार्क निर्माणलाई द्रुत गतिमा अघि बढ़ाउने सहमति भएको छ। एसियाली विकास ब्याङ्कको फिलिपिन्स स्थित मुख्यालय, एडीबी नेपाल कार्यालय र पोखरा महानगरपालिका बीच शुक्रबार भएको भर्चुअल बैठकले आगामी 1 महिनाको स्पष्ट कार्ययोजना स्वीकृत गर्दै परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने निर्णय गरेको हो। बैठकमा आधुनिक बस पार्क निर्माण, सुरक्षित र सहज सार्वजनिक यातायातको व्यवस्था तथा दिगो शहरी विकासका लक्ष्य हासिल गर्न परियोजनालाई प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। उहाँले उक्त परियोजना पोखराको सार्वजनिक यातायात व्यवस्थापन र शहरी पूर्वाधार विकासका लागि कोशीढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ। जिल्ला समन्वय समिति कास्कीले आर्थिक वर्ष 83-84 वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। शुक्रबार आयोजित संचारकर्मी भेटघाट कार्यक्रममा समितिले गत आर्थिक वर्षका उपलब्धिसँग आगामी वर्षको कार्ययोजना सार्वजनिक गरेको हो। जिसेसा कास्कीका प्रमुख राजा पौडेलले नेपालको संविधानको धारा 220 तथा प्रचलित कानून अनुसार स्थानीय तहबीच समन्वय, विकास निर्माणको अनुगमन तथा संघ प्रदेश र स्थानीय सरकारबीच सहकार्यलाई प्राथमिकतामा राखेर कार्ययोजना तयार गरिएको बताउनुभयो। उहाँले आवश्यक कानून, अधिकार र स्रोत साधनको अभावका कारण समितिले प्रभावकारी रूपमा काम गर्न कठिनाई भइरहेको उल्लेख गर्दै प्रदेश सरकारलाई आवश्यक व्यवस्था गर्न आग्रह गर्नुभयो। कार्ययोजना अनुसार स्थानीय तहबीच असल अभ्यास आदान प्रदान, वार्षिक समीक्षा, विषयगत कार्यालयसँग समन्वय, गैर सरकारी संस्थाको समीक्षा, जल विद्युत, शिक्षा, स्वास्थ्य, श्रम सहायत, अन्नपूर्ण संरक्षण क्षेत्र, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बाल गृहसँग सम्बन्धित विभिन्न अन्तर्क्रिया तथा अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ। साथै स्थानीय शासन कार्य सम्पादन, मूल्याङ्कन, नदीजन्य तथा खानी जन्ने पदार्थको व्यवस्थापन विकास आयोजनाको अनुगमन र दशौं जिल्ला सभा आयोजना गर्ने योजना पनि सार्वजनिक गरिएको छ। जिल्ला समन्वय सभामा अधिकारी नवराज बरालले विकास निर्माणका कार्यक्रमको नियमित अनुगमन सहजा तथा प्रतिवेदन सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिने बताएको छ। सूचना अधिकारी लच्छु शर्माले गत आर्थिक वर्षमा स्थानीय तहसँग समन्वय कृषि तथा स्वास्थ्य बीमा सामाजिक क्षेत्र बालगृह अनुगमन फेवताल अतिक्रमण लगायत विषयमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको जनाएको छ। पोखरा महानगरपालिका 10 बुद्धचोकमा बीवाईडीका आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ। साइमेक्स इंक प्रणालीको आधिकारिक डिलर फ्लेक्स मोबिलिटी प्रणालीले सञ्चालनमा ल्याएको सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाको प्रमुख धनराज आचार्यले गर्नुभएको छ। नयाँ सेन्टरसँग पोखराकमा बीवाईडीको बिक्री सर्भिस एण्ड स्पियर पार्ट सुविधापूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ। यसअघि ग्राहकले तेस्रो पक्षीय सर्भिस पार्टनर मार्फत सेवा लिँदै आएको थिए। करिब 7,233 वर्ग फिट क्षेत्रफलमा फैलिएको सेन्टरमा चारवटा आधुनिक भेहिकल लिफ्ट हाई भोल्टेज प्रणालीका लागि छुट्टै कार्यक्षेत्र जेन्युन स्पेयर पार्ट्स भण्डारण र वासिङ बेको व्यवस्था गरिएको छ। दैनिक 15-16 सवारी साधनलाई सेवा दिन सक्ने क्षमता गरेको कम्पनीको दावी छ। यहाँ नियमित मरमत ब्याट्री परीक्षण मेकानिकल तथा विद्युत मरमत डेन्ट पेन्ट वारेन्ट सेवा जीयूएन स्पेयर पार्ट्स तथा आकस्मिक सड़क सहायता उपलब्ध हुनेछ। कम्पनीका अनुसार तालिम प्राप्त प्राविधिक र ग्राहक सेवा टोली मार्फत गुणस्तरीय बिक्री पछिको सेवा प्रदान गरिनेछ। फ्ल्याक्स मोबिलिटीको निर्देशन अनिता राणाबाटले नेपालका सड़कमा 11,000 भन्दा बढ़ी बीवाईडीका सवारी सञ्चालनमा रहेको जानकारी दिइन्। साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुलकारले वित्तीय सवारीको बजार विस्तारसँगै देश परसेवा सञ्चाल सुदृढ़ बताउने प्रतिबद्धता दोहोर्याउँदै पोखराको नयाँ सेन्टरले गण्डकी प्रदेशका ग्राहकलाई सहज र विश्वसनीय सेवा प्रदान गर्ने बताउनु भएको छ। एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको निर्वाह भत्ता एक रूपता लगायतका माग राख्दै आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजन र सरकारबीच 5 बजे सहमति भएको छ। सहमतिसँगै वीर अस्पताल परिसरमा 4 दिनदेखि अनसन र हरिजनले शुक्रबार अनसन तोडेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको वार्तापछि भएको सहमति अनुसार एमबीबीएस बीडीएस लगायत एक वर्षे इन्टर्नशीपका विद्यार्थीलाई स्वास्थ्य सेवाको 8 तहको प्रारम्भिक तलब स्केलको 50% बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा 28 गते सरकारवाला बीच विस्तृत छलफल हुनेछ। त्यसको निष्कर्ष चिकित्सक शिक्षा आयोगको बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएको छ। साथै राष्ट्रिय चिकित्सक शिक्षा ऐन अनुसार आयोगको बैठकमा आन्दोलनरत इन्टर्न चिकित्सकका प्रतिनिधिलाई आमन्त्रण गर्ने श्रम एन बमोजिम सरकारी र निजी मेडिकल शिक्षण संस्थामा आवासीय र तथा इन्टर्न चिकित्सकको कार्यघण्टा समान बनाउन समिति गठन गर्ने अतिरिक्त शुल्क फिर्ता गर्ने विषयमा छलफल गर्ने तथा छात्रावास बसाईलाई वैकल्पिक बढ़ाउने परिपत्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमति भएको छ। हरिजनले सन् 19 गतेदेखि शुरू गरेको आमरण अनसन सरकारी वार्ता टोलीले जुस खाएर अन्त्य गराएको थियो। सरकारले सन् 28 गतेको छलफलबाट इन्टर्न चिकित्सकका मागबारे ठोस निर्णयको प्रक्रिया अघि बढ़ाउने जनाएको छ। एक वर्षमा 1,848 प्रहरी कर्मचारी कार्यवाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 1,848 प्रहरी कार्यवाहीमा परेका हुन्। प्रहरी आचरण विपरीत काम गरेको व्यावसायिकता नदेखिएको प्रहरी नियमावलीमा उल्लेख भएको प्रावधान विपरीत गतिविधि गरेका जस्ता आरोपमाथि प्रहरी कर्मचारीलाई कार्यवाही गरिएको हो। कार्यवाही पर्नेमा कार्यालय सहयोगीदेखि डीआईजी दर्जासम्मका अधिकारी रहेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनुभयो। 53 कार्यालय सहयोगी 866 प्रहरी जवान 356 प्रहरी सहायक हवलदार 262 हवलदार 61 वरिष्ठ हवलदार 139 असही 52 सही 17 वरिष्ठ सही 33 इन्सपेक्टर 3 एलईडीएसपी र 3 एसपी र 2 एसएसपी र 1 डीआईजी कार्यवाहीमा परेका छन्। नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाई अन्तिम चरणमा पुगेको छ। कृषि विभागका अनुसार सन् 22 गतेसम्म देशभर धान रोप्ने योग्य कुल क्षेत्रफलको 95.5% रोपाई सम्पन्न भएको छ। विभागका अनुसार 13,70,062 हेक्टर क्षेत्र खेतीयोग्य क्षेत्रफल मध्ये हालसम्म 16,08,000 383 हेक्टरमा धान रोपिएको छ। गत वर्ष साउन 25 गतेसम्म 91.31% मात्रै रोपाई भएको थियो। यस वर्ष मध्य प्रदेशमा रोपाईमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष सोही अवधिमा 66.54% रहेको रोपाई यस वर्ष 94.65% पुगेको विभागले जनाएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिममा 100% रोपाई सम्पन्न भएको छ। बागमतीमा 97.282%, कर्णालीमा 96.82%, गण्डकीमा 95.57%, लुम्बिनीमा 94.83%, मधेसमा 94.65% र कोशीमा 93.69% रोपाई सम्पन्न भएको छ। कृषि विभागले समयमै भएको रोपाईले यस वर्ष धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो, भएको एकैछिन विश्रामको पालो।
2: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01165477, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
11: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
12: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम, लेक साइड, पोखरा।
11: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम, पोखरा 6।
13: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। कांग्रेसका सभापति गगन कुमार थापाले बहुमतको अहंकारका कारण वर्तमान सरकार शासकीय अराजकतामा पुगेको आरोप लगाउनु भएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको कार्यशैलीले राज्यका निकायलाई कमजोर बनाएको र नागरिकमा असन्तुष्टि बढ़दै गएको बताउनुभयो। कांग्रेसले आन्दोलन चर्काउने भन्दा सरकारलाई आफ्ना प्रतिबद्धता कार्यान्वयन गराउन दवाब दिने भूमिका खेल्ने उहाँको भनाइ छ। थापाले लघु वित्त तथा सहकारी पीड़ित शिक्षक नर्स चिकित्सक लगायत आन्दोलनरत पक्षसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नगर्दा नागरिकको राज्यमाथिको भरोसा कमजोर बन्दै गएको बताउनुभयो। लोकतन्त्रको आधार विधिको शासन भएकाले कानूनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै मन्त्री र सांसदका उत्तेजक अभिव्यक्तिले विधिको शासनलाई चुनौती दिएको पनि उहाँले बताउनुभयो। विधिको शासन लोकतान्त्रिक मूल्य र जनविश्वासको रक्षा गर्नु कांग्रेसको दायित्व भएको पनि उहाँले बताउनु भएको छ।
14: दोस्रो विषय तपाईँ हामी कांग्रेस किन भएको अघि नै निष्कल राईले एउटा विषय चर्चा गर्नुभयो। म निवेदन दिएर राई भएको होइन, तर जन्मिएपछि आफै आयो, तर म बाई चोइस म कांग्रेस बनेको। त्यो कांग्रेस बनेको भन्ने कुरा सम्मेलनमा छलफल होला। नेपाली कांग्रेस किन बनेको भनेर एक प्रश्न आफूले आफूलाई गरेर हेरेर एक लाइन लेख्नुपर्छ भनेर भन्यो भने लेख्ने कुराहरू मध्ये कसैले लेख्ने नछुटाइकन एउटा कुरा त आउला। कांग्रेस किन बनेको भन्दै गर्दाखेरि डेमोक्रेसी भन्ने शब्द आउला। डेमोक्रेसीको आत्मा के हो? डेमोक्रेसीको आत्मा भनेको कानूनको शासन हो। अर्थात कोही पनि कानूनभन्दा माथि छैन, अर्थात हामी सबै बराबर छौं। त्यो विधिको शासनमा कोही पनि माथि छैन भनेपछि सरकार पनि छैन, कोही पनि छैन। त्यो कानूनको शासनबाट देश चल्नका निम्ति सबैभन्दा बढी जिम्मेवार को हुनुपर्छ? सरकार हुनुपर्छ। हाम्रो काम छ, अब प्रतिपक्षको काम छ सरकारले जिम्मेवार बनाउनु। प्रत्येक दिन सुनिन्छ सत्ताधारी पार्टीको सांसदले गएर कहिले कर्मचारी हप्काएको सुनिन्छ, कहिले माननीय मन्त्रीहरूले उत्तेजना दिने खालका अभिव्यक्तिहरू दिएको सुनिन्छ। योभन्दा पहिला पनि नदेखिएको होइन, तर यस्तो देखेको थिइनँ मैले। जब प्रचण्ड बहुमत प्राप्त हुन्छ, प्रचण्ड बहुमत प्राप्त भएपछि बहुमतको अहंकारले कहाँ लाँदो रहेछ भने शासकीय अराजकतातर्फ लिएर जाँदो रहेछ। म अहिले के देखिरहेको छु? म शासकीय अराजकता देखिरहेको छु। सांसदले पनि खुट्टा बाँधिदिन्छु भनेको छ, मन्त्रीले पनि बाँधिदिन्छु भनेको छ, जे मन लाग्यो त्यही गरेको छ। प्रधानमन्त्रीले हेर्दा सानो कुरा लाग्छ, प्रधानमन्त्रीले मन्त्री नराखिकन बैठक गरिदिनु भयो, मन्त्रीलाई पनि सनद जोड्यो हिजो, राष्ट्र ब्याङ्कको गभर्नर राखिकन बाँकी रहेका ब्याङ्कका मान्छेसँग गफ गरिदिनु भयो। जसले जे मन लाग्यो त्यही गरेको छ। यो कहाँबाट सुरु भएको छ? यो किन यस्तो भइरहेको छ? किनकि मुखियाको मुखिया भनेको प्रधानमन्त्री हो, मूल मान्छे। प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्रीको अड्डा नै कस्तो भएको छ? मान्छे उठाएको छ, त्यस्तो पनि हुन्छ? प्रधानमन्त्रीको अड्डाले दिनदहाडे मान्छे उठाएर लिएर अख्तियारको प्रमुख अस्ति के गरेको थियो? हेर्दा सामान्य कुरा लाग्छ, तर अख्तियारको प्रमुखलाई उठाएर लिएर गएर चार घण्टा पाँच घण्टा लगेर थुनेर लगेर राखेर उठबस गराएर अनि त्यो गरिसकेपछि त्यसमाथि थप वाहवाही गरेर ताली बजाएपछि देख्ने सांसदलाई के लाग्ने रहेछ भने हाम्रो मुखियाले यस्तो गरेको हुनाले गर्दा हामीले पनि यही गर्नुपर्ने रहेछ। भाँच ठोक, आगो लगा ठोक हान, यो अराजकता हो, यो शासकीय अराजकता हो, यो हुनुहुन्न। नेपाली कंग्रेसको हाम्रो धर्म हो, अहिले हामी अपोजिसनमा छौँ, हाम्रो जिम्मेवारी हो, यसका बारेमा हामीले बोल्नुपर्छ, यसका बारेमा हामीले भन्नुपर्छ, लड्न जाने होइन, तर हाम्रो जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ। तेस्रो विषय भनेको नागरिकको अधिकारहरूसँग जोडिएको छ। राज्य र नागरिकको बीचको एउटा सम्झौता भएको हुन्छ, कन्ट्राक्ट, त्यही कन्ट्राक्टको आधारमा स्टेट चल्छ, नभए चल्दैन। अहिले थुप्रै समूहहरू आन्दोलनमा छ, त्यो हुन्छ, थोरै स्रोत साधन छ, हामी भएको बेला पनि हुन्छ, भोलि पनि हुन्छ। लघुवित्त पीड़ितहरू आन्दोलनमा छन्, सहकारी पीड़ितहरू आन्दोलनमा छन्, शिक्षकहरू आन्दोलन गर्ने तयारी गर्दैछन्, नर्सहरूको आन्दोलन भयो, डाक्टरहरूको आन्दोलन भयो, जेएनजी घाइतेहरूको आन्दोलन छ। सरकारले कैयनसँग सम्झौता गरेको छ। अस्ति भर्खर सुनसरीमा घटना भयो, सरकारले सम्झौता गर्यो, अरू सिरामा भयो, सिरामा सम्झौता गर्यो, यही दिनका दिन आन्दोलनहरू भएको छ, सम्झौताहरू भएका छन्। नेपाली कंग्रेसको काम हो अब नागरिकले र सरकारका बीचमा भएका ती सम्झौताहरूलाई, ती कार्यान्वयन भएनन् भने नागरिकको भरोसा टुट्दै जान्छ। नागरिकको भरोसा सरकारमा बस्ने व्यक्तिसँग मात्र टुट्दैन, राज्यसँग टुट्छ। आज हामीले राज्यसँग भरोसा टुट्न दिनुहुन्न, किन मैले अघि नै भने अहिलेको अवस्था कस्तो हो? नागरिकहरूको आक्रोश मत्थर भएको छैन, हाम्रो काम सम्हाल्ने हो। नेपाली कंग्रेसको काम त्यो आन्दोलनमा गएर आगोमा घिउ थप्ने होइन, तर हाम्रो काम नागरिकलाई भरोसा दिलाउने हो, हाम्रो काम अहिले सबैलाई मिलाउने हो, सबैलाई सम्हाल्ने हो। मूलभूत रूपमा यी तीनटा विषयहरूमा कांग्रेसले अहिले अपोजिसनको भूमिका निर्वाह गर्नुपर्नेछ।
13: सोही कार्यक्रममा सभापति थापाले आगामी स्थानीय तह निर्वाचनमा 753 स्थानीय तहमध्ये कम्तीमा 100 वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाउने तयारी भइरहेको बताउनु भएको छ। पार्टीलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गरिने उल्लेख गर्दै उहाँले चुनाव जित्ने मात्र होइन निर्वाचित जनप्रतिनिधिलाई शासन सञ्चालनमा सक्षम बनाउन विशेष प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो। यसै गरी सभापति थापाले पार्टीको विशेष महाधिवेशन वैधानिक रहेको जिकिर गर्दै अदालतमा यसको दृढतापूर्वक प्रतिरक्षा गर्ने बताउनुभयो। उहाँले पार्टीको विधान र प्रक्रिया सम्मत रूपमा सम्पन्न विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने उल्लेख गर्नुभएको छ। थापाले साउन 24 गते बस्ने केन्द्रीय समितिको बैठकले समसामयिक विषयमा थप निर्णय लिने जानकारी दिनुभयो। विशेष महाधिवेशनको सन्दर्भ जोड्दै उहाँले पार्टीका सार्वभौम सदस्यहरूको अधिकार प्रयोग गरेर उक्त महाधिवेशन परिएको स्पष्ट पार्नुभयो। नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकार विरूद्ध फैलिएको भाष्य संघीयता विरूद्ध लक्षित रहेको बताउनु भएको छ। प्रेसवक्ता नेपाल रामेछापले शुक्रबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटमारमा पोखरेलले प्रदेशका कारण राज्यको खर्च बढ़ेको भन्ने धारणा गलत भएको बताउनुभयो। तीन तहका सरकारमध्ये प्रदेश सरकारले नै सबैभन्दा बढ़ी पूँजीगत खर्च गरिरहेको भन्ने प्रदेशलाई काम नलाग्ने भन्ने भाष्य उचित नभएको बताउनुभयो। प्रदेश बिना संघीयता सम्भव नरहेको उल्लेख गर्दै पोखरेलले संघीयता स्वीकार्ने हो भने प्रदेशको भूमिकालाई पनि स्वीकार्नुपर्ने बताउनुभयो। राजनीतिक अस्थिरताले सबैभन्दा बढ़ी प्रदेश सरकार प्रभावित भएको र सरकार बारम्बार परिवर्तन हुँदा जनतामा निराशा बढ़ेको उहाँले बताउनुभयो। प्रदेश सरकारमा स्थायित्व कायम गर्न कांग्रेससँग सहकार्य गरिएको भए पनि कांग्रेसले साथ छोडेपछि अहिलेको अवस्था आएको पोखरेलले बताउनुभयो। एमाले अहिले पनि कांग्रेस र नेकपा सहितको प्रदेश सरकारकै पक्षमा रहेको तर कांग्रेस तीन दलको सहकार्यमा तयार नरहेको उहाँले बताउनुभयो। सरकारले 100 दिनमा अपेक्षित काम गर्न नसकेको दावी गर्दै पोखरेलले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न नसक्दा व्यवस्थापति नै नागरिकको विदिशमा बढ़ने जोखिम बढ़ेको बताउनुभयो। पार्टीको पुनर्गठन अभियान विशेषका लागि नभए पार्टी र आन्दोलनलाई सुदृढ़ बनाउन केन्द्रित रहेको पनि उहाँले बताउनुभयो। नेपाली कांग्रेसको संस्थापनितर्फ समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देवालले सम्बोधन गर्ने भएका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले सन् 29-31 गतेसम्म हुने राष्ट्रिय भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिनुभएको छ। उहाँका अनुसार देउवा सन् 26 गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ। नेपाल कम्युनिष्ट पार्टीका प्रमुख संसदीय युवराज दुरालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिइएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन वा संसदको अभिलेखबाट हटाउन माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा दुरालले प्रधानमन्त्रीको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रिय अभिलेखमा राख्न नमिल्ने बताए। उक्त अभिव्यक्ति नहटेसम्म विपक्षी दलको संसद अवरूद्ध जारी रहेको चेतावनी पनि उहाँले दिनुभयो। राष्ट्रियता नेपालको भूभागसँग सम्बन्धित संवेदनशील विषय भएकाले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउन वा हटाउन सभामुखले रूलिङ गर्नुपर्ने दुलालको बताई छ। अब आर्थिक समाचार। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 82-83 को चौथो त्रैमासमा नियामक निर्देशन उल्लंघन गर्ने तीन वाणिज्य बैंक र तीनका पदाधिकारीमाथि कार्यवाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक विभिन्न कसुरमा कार्यवाहीमा परेका हुन्। प्रभु बैंकमा तत्कालीन कार्यकारी अधिकृत अशोक सेक्चनलाई नेपाल राष्ट्र बैंक ऐन 2058/5 लाख रूपियाँ नगद जरिवाना गरिएको छ। राष्ट्र बैंकका अनुसार सेक्चनले केन्द्रीय बैंकका निर्देशन पटक पटक उल्लंघन गरेको, कर्जाको उचित वर्गीकरण नगरी प्राप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणभन्दा फरक विवरण राष्ट्र बैंकमा पेश गरेको पाइएपछि कार्यवाही गरिएको हो। प्रभु बैंकका संचालक समितिलाई पनि निरीक्षक प्रतिवेदनमा औलाएका कमजोरी सुधार गर्न निर्देशन दिँदै सुधारात्मक कदम चाल्न कबुलियतमा गराइएको छ। विदेशका समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा थपको उटत्ती गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। अमेरिकी सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता खारेज गर्ने अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले नयाँ कदम चालेका हुन्। पहिलो आदेशले गैर नागरिक अभिभावकबाट अमेरिकामा जन्मने केही शिशुलाई जन्मसिद्ध नागरिकता नदिने व्यवस्था थप विस्तार गरेको छ। विदेश अनुसार आदेश अनुसार बाबु आमा दुवै गैर नागरिक भएको र उनीहरू मध्ये कम्तीमा एकजना विदेशी सरकारको कर्मचारी विदेशी समूहको सदस्य जालसाजी पूर्वक नागरिकता दिन खोजेको वा संघीय कानूनले नागरिकता नदिने क्षेत्रमा बसोबास गरेको व्यवस्था त्यस्ता शिशुले स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। दोस्रो आदेशले बर्थ टुरिज्म अर्थात बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने अभ्यास पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। अब खेलकुदको समाचार। फिफाले अखिल नेपाल फुटबल संघमाथिको निलम्बन कायम राखेपछि नेपाल एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट प्रतियोगिताबाट बाहिरिएको छ। निलम्बन नफुकादासम्म नेपालको नाम छनौट प्रतियोगिताको अध्यावधिक तालिकाबाट हटाइएको हो। एएफसीले जुन 27 एन्फालाई पत्र पठाउँदै अगस्त 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले छनौट खेल्न पाउने जानकारी गराएको थियो। तर निलम्बन कायम नरहेपछि नेपाल प्रतियोगितामा सहभागी हुन नपाउने भएको हो। यसअघि सार्वजनिक तालिका अनुसार नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा आयोजक मंगोलिया ग्वाम र नर्दर्न मारियान टापुसँग रहेको थियो। नेपालले अगस्त 31 ग्वाम विरूद्ध पहिलो खेल खेल्ने तालिका थियो। तर एएफसीले सार्वजनिक गरेको नयाँ तालिकामा नेपालको नाम हटाएको छ। फिफा निलम्बनका कारण नेपालले गुमाएको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि नेपाल एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप छनौटबाट पनि बाहिरिसकेको छ। यस्तै नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनशीपमा नेपालको सहभागिता पनि अन्यलमा रहेको छ। सेप्टेम्बर 1 निलम्बन फुकुवा भएमा मात्र नेपाल उक्त प्रतियोगितामा सहभागी हुन पाउने सम्भावना रहेको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी मधेस र बागमती प्रदेश लगायत बाँकी हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल रहेको छ भने तराई भूभागमा आंशिक बदली रहेकोदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ। कोशी मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादली रहनेछ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम समूहको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाड़ी भागका धेरै तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी आज राति देशभर साधारणतया बादली रहनेछ भने हिमाली र पहाड़ी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा दुबई सिधै उडानको इजरायली पर्यटन बढ़ने राजवासको विश्वास। पोखरा महानगरका महाशाखाका परिषद प्रगति समीक्षा जारी। कास्की कारागारमा आमासँग बस्न बाध्य। बालबालिकाको अधिकार सुनिश्चित गर्न सांसद विनायक गुरूङको माग। भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। पोखराको 3 वर्ष पार्क निर्माणको अघि बढ़ाउने एडीबी र महानगर बीच कार्य योजना स्वीकृत। कांग्रेस संस्था परितर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने। बहुमतको अहंकारले सरकार प्रशासकीय अराजकतामा पुगेको कांग्रेस सभापति गगन थापाको आरोप। निर्देशक उल्लंघन गर्ने 3 वाणिज्य ब्याङ्कमाथि राष्ट्र ब्याङ्कको कार्यवाही। प्रभु ब्याङ्कका 43 सीआईओलाई 5,00,000 जरिमाना। र फिफा निलम्बनका कारण नेपाल 20 वर्ष मुनिको एसियन कप छनौटबाट बाहिरियो। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रशंसा बेसी अहिले 9 बजे खबर संग्रह आउनेछ। हामीसँग सफलताको पाइलामा केही पाइसक्नु सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्गोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्ट लो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9087-15947, 9857-32575।
10: हेलो
11: सुनिता,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5-स्टार होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5, पर्स्याङ चौक। फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8, पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5, पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 9846059581,
20: 9166715475।
23: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
3: रेडियो सफलता 103.4।
4: के तपाई व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
5: या तपाई व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
4: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
5: तर कसरी?
4: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
5: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एडमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौं। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौं।
0: के तपाईँ आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाडामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाडामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164952966 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नवमोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नवमोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरू प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर संचालक गुरू प्रसाद बराल र फोन नम्बर 98460201। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाईँ घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेलु अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाईँ रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोपाइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161-62591 या 98438-63526 पनि तपाई फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा सम्झनै पर्ने नाम एलके हार्डवेयर, जुन एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको छ, जसको प्रोप्राइटर हुनुहुन्छ अनिश बराल। सम्पर्क नम्बर फेरि एकपटक 98438-63526 98161-62591।
0: श्रोता, तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया पालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्देशकका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईलाई हामीले आफ्नै स्टुडियोमा प्र्याक्टिकल पनि गराउँदछौ साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ या अडियो भिडियो विज्ञापन सामाजिक सचेतनाका लागि सार्वजनिक हितका लागि सूचना रेडियो नाटक डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बढ़ाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुस्ते धिताल होमस्टेको बारेमा। माछापुस्ते गाउँपालिका वडा नम्बर 6 धितालमा अवस्थित माछापुस्ते धिताल होमस्टेमा पारिवारिक वातावरण हिमशृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना लोकल कुखुरा खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 98041042077। तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुस्ते धिताल होमस्टेलाई जुन रहेको छ माछापुस्ते गाउँपालिका वडा नम्बर 6 धितालमा।
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको। यदि तपाईँ ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाईँ सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाईँ डोमेस्टिक एयर टिकेटिङ बस टिकेटिङ भीआईपी र डिलक्स बस टिकेटिङ व्हीकल रिजर्भेशन टूर प्याकेज पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ राफ्टिङ बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड जसका प्रोप्राइटर रहेका छन् लुइस थापा र फोन नम्बर रहेको छ 061592298 98693 5143 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई।
0: हवस् त कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाईँ हामीलाई 01145595966 र 01145595966 फोन गरेर पनि तपाईँ हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस् त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: दिदी, म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
4: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
3: नाइ दिदी, मलाई त के पनि थाहा छैन।
1: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
5: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
6: हेलो पोखरा, बीवाईडी सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि बीवाईडी सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
7: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
8: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
7: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
9: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
10: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
11: जन्मदिनमा फजुल खर्च गरेर एउटा केक काट्नुभन्दा बिरुवा रोप्नु प्रभावकारी मानिन्छ। त्यसैले आफ्नो जन्मदिन सँगै एउटा बिरुवालाई पनि नयाँ जीवन दिऊ। जनहितका लागि रेडियो सफलता पोखरा।
12: हेलो,
13: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
14: बारिस त बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
15: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
14: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
16: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
15: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
15: फोन नम्बर 061-57-9915।
17: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
17: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
18: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
19: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
20: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
19: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
21: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75694, 98191-24824।
22: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
23: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
22: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
24: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
25: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: ए सुरज, त के हो यत्रो पढेर पनि घरबारीमा काम गरेर बस्ने?
5: के गर्ने त निरोज, आफ्नो घरमा काम गर्दैमा सानो भइदैन क्या रे?
4: ए सुरज, आफू त विदेश गइन्छ, विदेश गएपछि सानै अर्को।
5: ओहो निरोज, त यत्रो पढेर आफ्नो स्वदेशमा केही गर्नुपर्छ भन्ने छैन है। म त हेर, विदेशमा गएर अरूको दास बनेर काम गर्नुभन्दा स्वदेशमै गर्वको साथ काम गर्छु।
6: विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै बगाऊ। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
1: मठ मन्दिर,
7: गुरुकुल,
1: चैत्य गुम्बा
7: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
7: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
8: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
8: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
12: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
13: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
12: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
13: यदि दिएका छैनौँ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
12: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाउ।
14: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा बाह्रको एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ। उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता। जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा बाह्र पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने पाँच वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
15: डेंगु रोग एक प्राण घातक रोग हो। यो लामखुट्टेको टोकाईबाट मानिसमा सजिलै सर्दछ।
16: डेंगु रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरुन्तै पुरिदिनुपर्छ।
15: घरमा पानी राम्रोसँग छोपेर राखौं।
16: घरको छेउछाउमा फोहोर नगरौ। निरन्तर सरसफाई गर्ने पानी बसालौ।
15: दुई तीन दिनको बासी पानी प्रयोग नगरौ।
16: डेंगु रोग लाग्नबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
17: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
18: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर। सम्पर्क 98-160-62-983, 98-560-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
19: तपाईँ बजार जाँदै हुनुहुन्छ, किनमेल त पक्कै गर्दै हुनुहुन्छ। किनमेल गर्दा कुनै पनि सामानको म्याद गुज्रेछ कि छैन राम्रोसँग डेट हेर्नुहोला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नुहोला। सामानको मूल्य पहिल्यै सोधेर मात्र पैसा दिनुहोला, र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नुहोला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
20: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
21: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
22: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
23: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
19: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
25: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
19: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन जैन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्
5: आफ्नो बच्चा राम्रो होस् स्वस्थ होस् सुगठित होस् भन्ने सबैले चाहन्छन्
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ
9: मदन भण्डारीलाई साँच्चै अनि नेपालको कङ्ग्रेस आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछन्। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। यति बेला देशभरका श्रीकृष्ण प्रणामी मन्दिरहरूमा श्रीमद् वितक चर्चा कार्यक्रम भइरहेको छ। यो एक महिनाको अवधिमा हुने कार्यक्रमले त्यो श्रीकृष्ण प्रणामीसँग जोडिनुभएका व्यक्तित्व मात्र होइन, त्यो मन्दिरसँग आसपासमा रहनुभएका व्यक्तित्वले पनि श्रीकृष्णको चर्चा र यो दर्शनमा के छ भन्ने कुरा जान्न र बुझ्न सक्नुहुन्छ र बुझि पनि रहनु भएको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका अध्यक्ष मोहन प्रसाद ढकाल र अहिले हामीसँग कार्यक्रममा हुनुहुन्छ प्रमुख धर्म प्रचारक सारास रसिक महाराजजी हुनुहुन्छ। हामी श्रीकृष्णको विषय चर्चा गर्नेछौ र यो कार्यक्रम लामो समयदेखि विगतका वर्षहरूदेखि नै सञ्चालन भइरहेको छ। यो कार्यक्रमको व्यवस्थापनको पक्षमा हामी अध्यक्षज्यूसँग कुरा गर्नेछौ भने दर्शनको निजानन्द सम्प्रदायसँग सम्बन्धित र श्रीकृष्ण प्रणामी दर्शनसँग सम्बन्धित विषयमा चाहिँ हामी महाराजज्यूसँग कुराकानी गर्नेछौँ। यहाँहरू दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, सबैभन्दा पहिला म हाम्रो अध्यक्षज्यू मोहन प्रसाद ढकालज्यूतर्फै जान्छु, किनभने विगत लामो वर्ष समयदेखि विगतका वर्षहरूमा पनि यी कार्यक्रमहरू हुँदै आएको छ र कार्यक्रम सञ्चालन गर्नु ठूलो कुरा होइन, त्यसको व्यवस्थापन पक्ष र त्यहाँ चाहिँ एकदम व्यवस्थित रूपमा एक महिनाभरि श्रावणको 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म यति भव्य रूपमा कार्यक्रम सञ्चालन हुन्छ र अझै त्यो 19 गतेको दिनको कार्यक्रम त अझ दिनभरि अझ भव्य रूपमा सञ्चालन गर्नुहुन्छ। यो हिसाबले पनि अहिले चाहिँ जुन चलिरहेको कार्यक्रम छ कस्तो भइरहेको छ मान्छे?
1: धन्यवाद दिदीलाई। अब अहिले हाम्रो विगत 2048 सालमा भाद्र महिनामा स्थापित भएको यो श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आज 3500 वर्षसम्म यही समयमा यसरी नै भव्य कार्यक्रमहरू हुँदै आएको हजुरहरूलाई अवगत छँदैछ। यसमा पनि हामीले प्रत्येक वर्ष जुन तपाईँको कृष्ण जन्माष्टमी वित्त कथा सुरुवाती कलश यात्रादेखि लिएर जन्माष्टमीसम्म जुन गर्ने क्रियाकलापमा र व्यवस्थापनको पाटोमा हामीले अझ व्यवस्थित उत्कृष्ट गर्दै आएका छौँ। त्यो हजुर ल्याउनुभएको छ, हजुरहरूले समावेश भएर नजर लगाउनु भएको छ। त्यसमा पनि यो साल हामीले विगतभन्दा पनि अझ यो कथालाई व्यवस्थित भक्तजनको माझमा सजिलै ग्रहण गर्न सक्ने र बुझाउन सक्ने हेतुले यसपालि हामीले

0: कृष्ण प्रणामी धर्मका सम्प्रदायमा जुन तालिमै दिने प्रशिक्षकको रूपमा रहनुहुने बात गराएका छौँ, आज म सभापतित हुनुहुन्छ र यसलाई अझै पनि हामीले यसपालि मौसमको झरीको कारणले व्यवस्थापनमा कलश यात्रा अलि पूर्व जस्तो भव्य शब्द गर्न सकेन, झरी पर्यो र कार्यक्रमहरूमा दिन प्रतिदिन भक्तजन एकले अर्को लिएर आउने कार्यक्रम जोडिएर भक्तजनको उपस्थिति अझ राम्रो हुँदै गएको छ र आज हामी यसलाई अझ व्यवस्थित गर्ने अपेक्षा तयारीमै छौँ।
1: कुनै बेला त्यो हल एकदमै ठुलो लाग्थ्यो, अहिले हल सानो लाग्छ, सानो किनभने त्यहाँ उपस्थिति चाहिँ बाँकिँदै गएको छ, धेरै व्यक्तिहरू समेट्नुमा छ। जस्तै यो कार्यक्रमले तपाईँ एउटा युवा व्यक्तित्व पनि समितिको अध्यक्ष पनि हुनुहुन्छ, व्यवसायी पनि हुनुहुन्छ, होइन बिहान बिहान मन्दिर जानु छ, बेलुका पनि होइन मन्दिर पुग्नु छ भनिरहँदाखेरि तपाईँ बस्ने ठाउँ त्यो ठाउँमा चाहिँ धर्म र समुदायबीच एउटा सद्भाव कायम गर्न चाहिँ यो प्रणामी दर्शनले चाहिँ कस्तो भूमिका खेलेको महसुस
0: गर्नुभयो? हजुरले भनिहाल्नु हो, म एउटा व्यवसाय गर्न आबद्ध छु र तपाईँ गएर व्यवसाय प्लस धर्म एउटा युवा अवस्थामा हुँदा अब भनिरहनुहुन्छ साथीभाइले अहिले यो बेलै होइन भन्ने पनि आउँछ मलाई, तर मैले चाहिँ के बुझेँ भन्दाखेरि धर्म भनेको उमेरले हुने होइन रहेछ, यो भनेको आफ्नो पुर्खौली सम्प्रदाय आफूले गर्नुपर्ने के र धर्म यो संसारमा आउनुको महत्त्व के हो भन्ने कुरा चाहिँ पहिलो प्रायोरिटी छ। अब अहिले संसारमा आएर धन दौलतको पद प्रतिष्ठाको पछाडि लागिरहँदा त्यसको पछाडि के हो त नि भन्ने हामीले खोज्न सकेका छैनौँ, त्यसकै लागि गुरुहरूको सामित्यमा रहेर प्रवचन सुन्ने, उहाँहरूको साथमा रहेर धर्म के रहेछ र हामीले गर्नुपर्ने के रहेछ भन्ने कुराहरू जबसम्म सत्सङ्ग हलमा गुरु महाराजको सामित्यमा हामी पुग्न सक्दैनौँ ती कुराबाट अलि हामी टाढा हुन्छौँ। यो अहिले समाजको भएकै यही छ, अब मठ मन्दिर अब यो कार्यक्रम स्थलमा उपस्थित हुन नसक्ने बाहिर बाहिर संसारमा रमाउने अनि पछाडिको चरणमा गएर जब अप्ठ्यारो परिस्थिति बन्छ अनि प्रभातमा अनि भगवान्को खोजी गर्दाखेरि मान्छेलाई अलि हेरेसमेन्ट भएको पनि हामीले देखेका छौँ। अब के गर्ने त सबै कुरा छ, यो कुरामा चाहिँ अलिक पछाडि छौँ र युवा पुस्तामा त अब यो भनेको एउटा स्टार्टिङै के छ भन्दा हामीले हाम्रो घरबाट हाम्रो बच्चा नानी बाबुलाई हामीले अगाडि बढाउन सकेका छैनौँ, हामी जति पनि छौँ भौतिक संसारमा मात्रै रमायौँ, आध्यात्मिक चिन्तनमा हामी जानै सकेका छैनौँ, किनभने आफू पुग्नै सकेका छैन नि, आफ्नो साथी सन्तान त सन्तति त्यहाँ पुग्ने अवस्थै बन्दैन, अनि त्यो अवस्थाको लागि पहिलो प्रायोरिटी त अभिभावकहरू आफू लाएर अनि आफ्नो साथमा सधैँ नसकेर हप्ताको एकचोटि शनिबार छुट्टी त्यो समयमा एकचोटि आफूले आस्था जुन सम्प्रदायमा गरिन्छ त्यो ठाउँमा गएर हामीले यो है हामीले आस्था गर्ने हाम्रो कल्चर यो हो भन्ने त्यति चाहिँ हामीले गर्न सक्यौँ भने यो धर्मलाई अझ धर्म र यो संस्कृतिलाई जोगाउने काम चाहिँ अझ मजबुत हुने जस्तो मलाई लाग्छ।
1: हजुर, जस्तै अघि पनि मैले भने खर्चका कुराहरू होइन व्यवस्थापन सञ्चालन गर्न त्यति सहज छैन र पनि उहाँकै कृपा होला होइन यत्रो 3500 वर्षसम्म अझै परिष्कृत हुँदै चलिरहेछ, कसरी चलाउनु भएको छ व्यवस्थापन?
0: यो विषयमा त मैले हजुरलाई मैले सोध्छु, म पनि 60 सालबाट यस मन्दिरमा आबद्ध भएको हो, योभन्दा अगाडिका इतिहास हजुरहरूलाई अवगत छ, हजुरहरूकै छरछिमेकमै मन्दिर अवस्थित छ। अब यो चाहिँ अब हामी अहिले पनि अब एक एक महिना कथा प्रवचन गर्न खर्चको कुरा आउँछ, व्यवस्थापन खर्च मेन कुरो खर्चै छ, अब तर हामीले व्यवस्थापनको साथमा हामीले व्यवस्थापन आउने भक्तजनहरूलाई जुन दिन पनि प्रेम सद्भाव रेस्पेक्ट हामी त्यसमा कुनै कमी राख्दैनौँ। जब भक्तजनहरू मन्दिर प्रवेश गर्नुहुन्छ समितिले मन्दिर परिवारले दिनुपर्ने जुन रेस्पेक्ट छ उहाँहरूलाई दिने प्रेम छ त्यो प्रेम नै हाम्रो आयस्रोतको माध्यम हो, किन भन्दा हामीले रेस्पेक्ट गर्ने बित्तिकै भएर आउनुहुन्छ मन्दिर हेर्नुहुन्छ व्यवस्थापन गाएर चाहिँ एक एक महिना चल्नुहुन्छ, उहाँहरूले स्वेच्छाले आफूले दान गर्नुहुन्छ, हाम्रो यही भक्तजनको सुन्दर साथ हामीले सुन्दर साथ भन्छौँ, भक्तजन सुन्दर साथले दिएकै मुठी दान। अब अहिले मेला पर्व अब हामीले फेरि एक एक महिना चल्दा पनि हाम्रो डेली रसोई भजनको व्यवस्था पनि छैन। हामीले गर्छौँ त्यो खुसीको साथ गर्नुहुन्छ कि मन्दिरमा गएर अब समुदायबाट जो जति छिर्नुहुन्छ त्यहाँ आफै एक्साइटेड भएर हजुर म पनि पालन लिन्छु म पनि खुवाउँछु भन्ने त्यो चलि अब सेवामा सहभागी भइसकेपछि उहाँहरूबाट पनि आय स्रोत आउँछ र यसरी अब अलिकति बाहिरी मन्त्रालय वडा अहिले हामीलाई विशेष गरी यो मन्दिर यो व्यवस्थापन भइरहँदा वडा नम्बर 8-7 अनि यस यो यस अघिल्लो समय हामीले सामाजिक विकास मन्त्रालयबाट पनि ल्याएर आएर पोहोरको भन्दा पनि अहिले हामीले अझ व्यवस्थित गरेका छौँ माथि त्यो ट्रसमा जिप्सन हालेर फ्लोरमा जम्मै टायल हालेर बाथरुमहरूकोदेखि लिएर सबै हामीले सब पोहोरको भन्दा अझै अहिले हामीले लगभग 20 लाख जतिको फेरि काम थप्यौँ र मन्दिरलाई अझ अगाडि हामीले जुन भगवान् स्वरूप जहाँ बस्नुहुन्छ भनेर हामीले आस्था गरेका छौँ हामीले राखेको ठाउँमा हामीले काँचै काँचको सिसै सिसाको सिसमहल बनाउने अवधारणाले अहिले सिसमहलभित्र काँचै काँचको सिसमहल बनाएका छौँ अब यसरी नै चलिरहेको छ।
1: हजुर हस् धेरै धेरै धन्यवाद छ। म फेरि पनि आउनेछु। हाम्रो श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका अध्यक्ष मोहन प्रसाद ढकालतर्फ हामी सबै हुनुहुन्छ धर्म प्रचारक साधक राजस्थित महाराजजी हुनुहुन्छ। महाराजजी तर्फ जान्छु। महाराजजी हामीले कृष्ण कृष्ण भन्छौँ हरेक ठाउँमा होइन, हरे कृष्ण भनिन्छ, कृष्ण प्रणाम भनिन्छ, यो श्रीकृष्ण प्रणामीको मुख्य सन्देश नै के छ?
2: जस्तै श्रीकृष्ण प्रणामी धर्मको मुख्य सन्देश भनेको यो चाहिँ हाम्रो महामती प्रणाजी आद्य प्रबोधक प्रणाजी हुनुहुन्छ र प्रणाजीको मुख्य सन्देश भनेको सुख शीतल गरौँ संसार, सारा संसारलाई नै एउटा धार्मिक आध्यात्मिकबाट सामाजिकबाट र राजनीतिकबाट पनि आद्य प्रगतिबाट चाहिँ एउटा सबैलाई एउटा श्रुदय समाजको एउटा व्यवस्थित राजनीति र विशेष गरिकन आध्यात्मिकमा एउटा मूल लक्ष्य आत्माको परमात्माको एउटा मूल लक्ष्य जुन विषयहरू छ त्यो विषयहरूलाई चाहिँ प्रणामी सन्देशबाट प्रणामी सिद्धान्तबाट चाहिँ उल्लेखित गरिन्छ।
1: जो कहिलेकाहीँ देख्छु कि हामी अध्ययनले मात्रै नै हुँदो रहेछ, त्यो श्रद्धा र भक्ति होइन व्यक्तिमा भयो भने त्यो प्राप्त गर्न सकिन्छ।
2: हजुर, यो अब ज्ञानको मात्रै विषयहरू होइन, आध्यात्मिक भनेकै एउटा प्रेमको विषयहरू हो र ज्ञान एउटा सहायक हो र ज्ञानको माध्यमबाट चाहिँ सबैमा एउटा सद्भाव प्रेम उजागर गर्नु नै धर्मको मूल लक्ष्य हो।
1: हजुर,
2: किन भन्दा परमात्मा प्राप्तिको साधन पनि धर्मशास्त्रले प्रेम नै बताएको छ र प्रेमबाट नै मतलब परमात्माको प्राप्ति हुनुहुँदाखेरि चाहिँ विशेष गरिकन आध्यात्म चिन्तनले चाहिँ सबैमा एउटा सद्भाव प्रेम राख्ने भावना नै
1: हामी प्रेममय जीवनको कुरा गर्छौँ। तर पछिल्ला समयमा हाम्रा समुदायहरूमा चाहिँ सद्भाव वैमनस्यता सद्भाव घट्दो र वैमनस्यता चाहिँ बढ्दो छ। धर्म र समुदाय बीच सद्भाव कायम गर्न प्रणामी दर्शनले चाहिँ कस्तो भूमिका खेल्न सक्छ?
2: यो विशेष गरिकन अब अहिले धर्ममा पनि अब धेरै विषयहरूमा कुरुतिहरू देखिरहेछ। यो एक त सबैभन्दा मुख्यत अज्ञानकै कारण हो, अज्ञानको साथसाथमा अब स्वार्थहरू पनि यसमा समाहित छन् र विशेष गरी धर्मको मूल निर्देश भनेकै सबैमा निस्वार्थपन राख्नु, सबैमा एउटा सेवाभाव राख्नु, सबैमा एउटा प्रेमको भावना राख्नु र हामीले विशेष गरेर यही धर्मको मूल लक्ष्यलाई नै लिएर अगाडि बढ्यो भने र विगतमा हाम्रो जति पनि अहिले धर्मप्रति भएको यो द्वन्द्वहरू पनि अहिले देखिँदैछ, धेरै अहिले हुँदा धर्मबाट नै धेरै द्वन्द्वहरू हामीले समाजमा देखिरहेका छौँ र वास्तवमा यो भनेको चाहिँ अज्ञानको विषयहरू लिएर स्वार्थको विषयहरू नै अनि अहिले भनेको राजनीतिक परिस्थितिहरू बुझेर नै धर्मको मार्गमा अलिकति पाटो आएको छ। तर वास्तवमा भन्नुपर्दाखेरि धर्मको मूल निर्देश भनेकै सबैमा सद्भाव राख्नु, सबैमा प्रेमभाव राख्नु, सबैमा एक दिने भावना राखेर चाहिँ एउटा समाजको सुदृढ गर्नु र अनि आत्मालाई एउटा आफ्नो परमात्माको मूल लक्ष्यमा पुर्याउनु नै धर्मको मूल लक्ष्य हुन्छ।
1: अहिले हजुरलाई हामीले चाहिँ धर्म प्रचारकको रूपमा पोखरामा पाइरहेका छौँ होइन, केही क्षेत्रमा चाहिँ लामो समयदेखिको अनुभव र प्रशिक्षकको रूपमा पनि हजुरले हजुरको अनुभव छ। यो भनिरहँदाखेरि फेरि विषयवस्तु अहिले वितक श्रीमद् वितक चर्चासँग जोडिएको छ। श्रीमद् वितक भनेको चाहिँ के हो?
2: विशेष वितक भनेको यसलाई अब सामान्य अर्थ लिने हो भने त वितकको मतलब इतिहास हुन्छ, यसमा इतिहास उल्लेख छ। विशेष गरिकन हाम्रो यो वितकमा चाहिँ यसमा चाहिँ प्रणामी सिद्धान्तका आद्य प्रबोधक ठाकुर महाराज धनसिद्ध सिंह महाराजी महामती प्राणजी लगायत अगर आने गुरुजनहरुको सबैको एउटा इतिहास यसमा रहेको छ र धर्मशास्त्रले एउटा हामीलाई लक्षित गरेको छ त्यसले त आचार्य श्रेष्ठ तत्त्वतावे तर्कजनु भन्छ आगेवानहरूले गर्नुभएको मार्गनिर्देशबाट नै हाम्रो समाज सुदृढ हुन्छ हाम्रो समाजमा एउटा सद्भाव रहन्छ र यही विषयलाई नै लिएर विशेष गरिकन प्रणामी सिद्धान्तभित्रमा प्रणामी सिद्धान्त श्रीकृष्ण पूर्ण ब्रह्म परमात्माको चरितार्थ त्यसमा लीलाहरू र परमात्माको गाथालाई परमात्माको सन्देशलाई अनि परमात्माको लीलाहरूलाई चाहिँ हाम्रो गुरुजनहरूले कसरी ल्याएर समाजलाई एउटा कसरी सुदृढ बनाउनुभयो किनभने आज धर्म सिद्धान्त नहुनु भने संसारमा त सबै कुवृत्ति नै कुवृत्ति हुन्छ तर धर्म सिद्धान्तले नै आज समाजलाई एउटा सद्भाव राखेको छ सबैमा प्रेम भाव राखेको छ त्यसै गरिकन विशेष गरिकन आत्माको मूल लक्ष्य चाहिँ कहाँ हो त भन्ने विषयहरूलाई शास्त्रको निचोडहरूबाट शास्त्रको पूरा निचोडलाई लिएर चाहिँ वास्तविक आत्माको मूल लक्ष्य के हो भन्ने विषयलाई चाहिँ विशेष गरिकन यो हाम्रो विचार चर्चामा समावेश गराएको छ र साथसाथै एउटा राजनीतिक परिस्थिति सामाजिक परिस्थिति र आध्यात्मिक परिस्थिति धार्मिक परिस्थिति र आज समाजलाई एउटा सुदृढ गर्नको लागि धर्मको कस्तो भूमिका हुन्छ र समाजलाई गर्नलाई चाहिँ अब सामाजिक व्यवस्था कस्तो हुनुपर्छ राजनीतिक व्यवस्था कस्तो हुनुपर्छ भने त्यो व्यवस्थाहरूको पन्नु पनि विशेष गरिकन एउटा समाजलाई चाहिँ सुदृढ गर्ने विषयहरूलाई चाहिँ हाम्रो विचार चर्चामा सबै सम्मिलित गरिएको छ।
1: अहिले पछिल्लो समयमा हेर्ने हो भने जति व्यवस्थित रूपमा हामीले आध्यात्मिक धार्मिक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ फेरि हाम्रो समाज त्यति नै अव्यवस्थित हुँदै गएको छ। यसको कारण चाहिँ के होला? झन् हामी सहभागी पनि भएका छौँ, सुन्छौँ पनि ती कुराहरू, समुदायलाई धेरै समेटेका छौँ पनि भन्छौँ, फेरि जता पनि त्यो भिड पनि देखिरहेका छौँ। तर तिनै व्यक्ति आएर नेतृत्व गर्ने समाज राजनीति झन् विकृत विसङ्गति फैलिरहेको छ, यो चाहिँ के भएको?
2: यो विशेष गरिकन अहिलेको अब समाजमा धेरै एउटा स्वार्थ पनि खुसेको छ। हुन त आध्यात्मिकताले स्वार्थको विषयलाई एकदमै बाहिर नै गर्छ, त्यसलाई आफ्नो जीवनमा हुनुहुँदैन। र त्यस कारणले अब हामीले विशेष गरिकन एउटा त आफ्नो अज्ञानताको कारणले पनि हो, एउटा त्यसमा स्वार्थको कारणले पनि हो, र धर्मले देखाएको मार्गलाई नै हामीले पूर्ण रूपमा चाल्ने हो। र विशेष गरिकन आज कस्तो छ भन्दाखेरि समाजमा हामीले ज्ञान त लिन्छौँ तर ज्ञानलाई लिइसकेपछि त्यसलाई व्यवहारमा अलिक
1: उतार्दैन।
2: कुनै पनि चिजलाई हामीले व्यवहारमा उतारेन भनेदेखि त्यसलाई व्यवहारमा लिएन भने त्यसको लाभ हुँदैन। जस्तो हामी भनौँ न सबैमा भोजन छ, भोक त लागेको छ, तर सामान्य भोजन मात्र सामान्य हेरेर मात्र हुँदैन, त्यसलाई ग्रहण पनि गर्नुपर्छ। यसै गरी ज्ञान विषयहरू पनि जबसम्म हामीले त्यसलाई ग्रहण गर्दैनौँ भनेदेखि त्यसलाई आफ्नो व्यवहारमा उतार्दैनौँ भने त्यो लागु हुन सक्दैन। र आज अलिअलि यही विषय पनि भएको छ किनभने ज्ञानहरूलाई आफ्नो आफ्नो जीवनमा उतारिरहेका छन् र धेरैमा अब यही स्वार्थ अब यो भावनाहरू रहेको कारणले गर्दाखेरि पनि अलिकति समाजमा प्रगति छ। हुनसक्छ हाम्रो अब आध्यात्मिक गुरुजनहरूमा पनि यस प्रकारको स्वार्थ आयो भनेदेखि भक्तजनहरूमा पनि स्वार्थ आयो भनेदेखि र यो विषयहरूले पनि अलिकति समाजलाई खण्ड बनाउन सक्छ।
1: विशेष गरेर श्रीकृष्ण कथा आजको आधुनिक जीवनमा चाहिँ किन सामुदायिक बन्दै गएको छ?
2: विशेष गरी श्रीकृष्ण कथा भनेको यो एउटा अब कुनै कथाको रूपमा मात्र होइन, जीवनमा श्रीकृष्णको लीलाले हाम्रो जीवनमा अत्यन्तै उपयोगिता छ। कृष्ण कथामा हामीले त्यहाँ एउटा कृष्णको लीलाबाट आफ्नो जीवनमा एउटा प्रेमको भाव कसरी राख्नुपर्छ, सबैमा एउटा मेलमिलाप कस्तो हुनुपर्छ र समाजमा कसरी मिलेर रहनुपर्छ भन्ने कृष्ण चरित्रबाट हामीले स्पष्ट रूपमा लिन सक्छौँ। र यो कृष्णको सद्भाव भनेकै सबैमा एउटा सन्तोष, धैर्य, क्षमा, ज्ञान, भक्ति, प्रेम यो सद्भाव उजागर गर्ने हामीले विशेष गरिकन कृष्ण लीला र विशेष गरिकन कृष्ण लीलाको चरित्र भनेको सबैमा एउटा सद्भाव र प्रेम उजागर गर्ने जो एउटा चरित्र त्यो कृष्ण लीलाको हामी सुन्न सक्छौँ।
1: अहिलेको युवा पुस्ताहरूलाई चाहिँ हामीले यो क्षेत्रमा कसरी आकर्षित गर्न सक्छौँ र प्रणामी समुदायमा चाहिँ युवाहरूको उपस्थिति चाहिँ कस्तो पाउनुहुन्छ?
2: अहिलेको युवाहरूमा चाहिँ विशेष गरिकन हाम्रो प्रणामी सिद्धान्तबाट हेर्ने भने पनि हाम्रो प्रणामीमा हाम्रो एउटा युवा परिषदै छ जसको चाहिँ मूल नारा नै छ कि सेवामुखी बनाऊ, दुर्वसन त्यागौ, सेवामुखी बनाऊ। र विशेष गरिकन आजको समयमा धेरै युवाहरूमा दुर्वसनको कारणले गर्दाखेरि पनि आज समाज धेरै विखण्डित भएको छ र विशेष गरिकन हाम्रो सिद्धान्तको मूल नारा नै हो कि

0: बिना तमाको छोडो मास्मा चाहिँ सब शराब र सबैको परिधार चोरिनका भन्छ हो यो विषयलाई चाहिँ मास्मा चाहिँबाट दूर गराउने अब तमाखुहरूबाट दूर गराउने अहिलेको मदिरा पाउनेहरू बनिँदैन यो सबै चिजहरूलाई चाहिँ विशेष गरिकन यो चिज जबसम्म समाजबाट हट्दैन तबबाट युवाहरूमा एउटा सेवा गर्ने एउटा सद्भाव हुने उजागर हुनै सक्दैन त्यो विषयलाई चाहिँ विशेष गरिकन हाम्रो सिद्धान्त पहिलो प्राथमिकता नै योबाट मुक्त गराउने हाम्रो सिद्धान्तको चाहिँ बात रहेको छ।
1: अहिले भनौँ पछिल्लो समयमा चाहिँ हामी पनि एकदमै व्यस्त जीवनशैली होइन दौडधुप एकदम धेरै पद प्रतिष्ठाको लागि दौडधुप अनि त्यसले गर्दाखेरि तनाव अशान्ति भौतिकवादको समय भनेर बुझौँ होइन त्यो अवस्थामा चाहिँ आध्यात्मिक जीवन किन आवश्यक छ यसले चाहिँ हामीले गरेका दैनिक क्रियाकलापलाई चाहिँ कसरी सहज बनाउँछ
0: विशेष आध्यात्मिकताले अहिलेको जुन हजुरले भन्नुभयो अहिलेको तनावहरू यो सबै आध्यात्मिक चिन्तनले विशेष गरिकन हामीभित्र एउटा जुन आनन्दको खोज छ किनभन्दा आज सबैले हामीले एउटा आनन्दको खोज नै गरेको छौँ सबै आनन्दै चाहन्छौँ चाहे जानेर होस् या नजानेर होस् हाम्रो बिहान उठेदेखिको बेलुकासम्मकै हामीले चिन्तन गर्ने जीवनमा हामी सबै आनन्द नै खोज्ने त वास्तवमा आनन्द चाहिँ कहाँ छ त हुन त हामी विशेष गरिकन धेरै आनन्दहरू वस्तुमा खोज्छौँ त कुनै पनि आनन्द चिजहरू वस्तुमा हुँदैन आनन्द वास्तवमा भनेको आफूभित्र नै हुन्छ जस्तै एउटा इक्जाम्पलबाट हेर्ने भने एउटा कस्तुरी मृग हुन्छ मृग पनि त्यो आफ्नो सुगन्धको पछाडि भागिरहन्छ सुगन्ध कहाँबाट आयो आयो बेला दौडिरहन्छ र अन्तिममा थाकेर यसो सुत्दाखेरि चाहिँ उसको त्यो नाके चाहिँ आफ्नै नाभिमा जब सुगन्ध गर्दा चाहिँ हो उसकै नाभिबाट नै के भएको हुन्छ सुगन्ध आएको हुन्छ हो त्यसै गरिकन वास्तवमा सुगन्ध आफू मध्ये छ आनन्द आफूभित्रै छ र आध्यात्मले चाहिँ आफूभित्रको खोज वास्तवमा आनन्द भनेको शान्ति भनेको आत्माको गुण हो है आत्माको जस्ता नौ गुणहरू छन् जस्तै सात चिर आनन्द अनन्द अद्भुत साकार प्रेम जीवन सुन्दर यो गुणहरू हो त्यो गुण चाहिँ आफूभित्रै छ आध्यात्मले चाहिँ आफूभित्रको त्यो तत्त्वलाई चाहिँ खोज गरेर त्यसमा चाहिँ डुबाउने कार्य चाहिँ आध्यात्मले गराउँदछ धार्मिकले गराउँछ त्यस कारणले आजको जीवनमा आध्यात्मिक बिनाको शान्ति र आध्यात्मिक बिनाको आनन्दको खोज असम्भव नै चाहेको
1: छ
0: तर हामी चाहिँ खोजिरहेछौँ
1: पदमा किनभने
0: वास्तवमा आनन्द भन्ने चिज एकदम दिगो त्यो पुरा अखण्डता हुन्छ क्षणिक भनेको सुख हुन्छ हो हामी त क्षणिक सुखको लागि नै आनन्द सम्झिरहेको छौँ जस्तै भनौँ मान सम्मान अलिकति पायो क्षणिक भएको लागि हामीले पायौँ भनेदेखि आनन्द मान्छ त्यही मान सम्मान कसैले अलिकति हामीलाई दिएन अथवा त्यो मान सम्मान पायो भने हामी दुःखी हुन्छ त्यो भनेको भित्र शान्ति त भएन नि त हो तर त्यो शान्ति पाउनको लागि त्यो गर्नको लागि चाहिँ हामीले आध्यात्मिक चिन्तनबाट भित्रबाट आफू दृढता जबसम्म म आत्मस्वरूप हौ जस्तै हाम्रो गुरुजी हुनुहुन्छ गुरुजेश्वर मङ्गलदास जी गुरुजी हुनुहुन्थ्यो र गुरुजीले आफ्नो सुक्तिमा एउटा चिज बताउनु भएको छ उहाँको एक हजारवटा सुक्ति छ जसमध्ये एउटा सुक्तिमा चाहिँ एकको पछाडि एउटा शून्य लायो भने दस हुन्छ दसको पछाडि शून्य लायो भने सय हुन्छ सयको पछाडि शून्यमा हजार हुन्छ तर त्यो एकलाई निकाल्दै हो भने तिनवटा शून्यको चाहिँ कुनै अस्तित्व छैन कीमत नै हुँदैन एकले गर्दा तिनवटा शून्यको कीमत छ हो यसै गरिकन त एक शून्य भनेको चाहिँ हाम्रो शरीर हो दुसरा शून्य भनेको संसार हो तिसरा शून्य भनेको व्यवहार हो र एक भनेको चाहिँ आत्मा हो आत्माले गर्दाखेरि नै शरीरको कीमत छ यो संसारको कीमत छ यो व्यवहार हो जुन दिन आत्मा छैन त्यो दिन न शरीर रहन्छ न संसार रहन्छ व्यवहार रहन्छ हो त्यस कारणले गर्दाखेरि वास्तवमा त्यो आत्मतत्वलाई जान्यो भने मात्रै शरीरको किमत पनि बुझिन्छ संसारको किमत पनि बुझिन्छ व्यवहार पनि बुझिन्छ तर आत्मालाई बिर्सेर शरीर संसार व्यवहारमै रह्यो भनेदेखि चाहिँ हो त्यहाँ आनन्दको कुनै पनि स्रोत भेटिँदैन र हामी त्यही महान प्रतिष्ठा भनेको शरीर संसार व्यवहारसँग आबद्ध भएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ जीवनमा आनन्दको शान्तिको
1: भनेपछि हामीले चाहिँ शरीरलाई नै सबै थोक खानिरहेछौँ
0: अहिले वास्तवमा त्यही भयो
1: आत्मालाई बुझेको भए त त्यो हुन्थ्यो
0: होइन
1: अब हाम्रो शास्त्रमा श्रीमद् भगवद् गीतामा उद्धरे आत्मा नाथनानम नाथनानम अवसाय आफ्नो आत्माको उद्धार तिमी आफै गर भन्नुभएको छ होइन त्यो शब्दको बुझाइ भनौँ न त्यो उद्धार कसरी गर्ने त भन्ने खालकोमा अन्य हुनुभएको हो आम नागरिकहरू
0: वास्तवमा यही नै हो यहाँको कारणले नै आजको यो व्यस्तताको संसारमा सबैले आफ्नो शरीर संसार व्यवहारप्रति नै ज्यादा आफ्नो समय व्यतीत भइरहेको छ र आत्मचिन्तनप्रति अलिकति कम नै भएको कारणले गर्दाखेरि नै आत्मचिन्तनको कमीको कारणले गर्दा नै वास्तवमा यो समस्या भइरहेको छ।
1: हजुर धेरै धेरै धन्यवाद छ महाराजजीलाई म फेरि पनि आउनेछु यस्तै गरी म हाम्रो अध्यक्ष मोहन प्रसाद अफारतर्फै जान्छु यति भव्य कार्यक्रम समुदायलाई समेट्दै युवा

0: लाई चुटाउँदै होइन त्यो यसले चाहिँ छुट्टै प्रभाव पार्छ क्या. मैले भने नि तपाईँले किन गइरहेछ यो व्यक्ति त्यहाँ होइन भन्नेले भने पनि त्यसको पछाडि चाहिँ तपाईँले अप्रत्यक्ष रूपमा त्यो समुदायलाई पनि प्रभाव पारिराख्नु भएको हुन्छ कि. अहिले जस्तै कस्तो भइरहेको छ, जस्तै समितिले नै कामहरू गरिरहँदाखेरि तपाईँहरूले धार्मिक मात्रै होइन, आध्यात्मिक मात्रै होइन, सामाजिक क्षेत्रमा पनि काम गरिराख्नु भएको छ. ती सामाजिक कामहरू यो वर्ष के गर्नुभयो र युवाहरूको उपस्थिति चाहिँ कस्तो हो?
1: अब हामीले मन्दिरमा आध्यात्मिक कार्यक्रम बाहिरी समाजलाई नै प्रेरित हुने हिसाबमा हामीले विभिन्न ठाउँहरूमा जस्तै प्राकृतिक प्रकोपहरू आयो भने त्यस ठाउँमा पनि हामी उद्धार सहित ऐनाराजीले भन्नुभयो हाम्रो युवा परिषद भन्ने एउटा सङ्गठन छ केन्द्रबाट इकाइसम्म हाम्रो प्रदेश जिल्ला इकाइहरूसम्म छ. हामी इकाइ अन्तर्गत पनि त्यो ठाउँमा हामीले बाढी पहिरो भूकम्प अब जो जो अवस्था हुन्छ असहाय गरिब विद्यार्थीहरू अब स्कुल भयो स्वास्थ्य क्षेत्रमा जहाँ आवश्यक पर्छ र हाम्रो संस्थाले जहाँ भ्याउँछ आफू उपस्थित भएर गर्नुपर्ने कुराहरूमा हामी सबै ठाउँमा अहिले हाम्रो यस क्षेत्र अन्तर्गत हामी तपाईँको गण्डकी प्रदेश अन्तर्गत हामी जानेछौँ गर्नेछौँ गरिरहेका छौँ. र युवा जमात भनेको यस्तो छ, यो जमातले चाहिँ यो धार्मिक यो अस्तित्वलाई अलिअलि सहज रूपमा स्वीकार्दैन. अब अहिले अलि वैज्ञानिक पढाइ पनि अब साइन्स पढ्ने विद्यार्थीहरूले यो धर्म भने उसले त्यति मान्दैन तर या भन्ने हुन्छ. तर व्यवहारमा चाहिँ फेरि ऊ एक्टिभ चाहिँ कहाँ हुन्छ भन्दा जहाँ दिनदुखी असहाय गरिब छन् त्यो ठाउँमा चाहिँ सेवामा भाग प्रेरित हुन चाहिँ त्यो युवा परि युवा चाहिँ एग्रेसिभ भएर लाग्नु हामीले देखिरहेछौँ र हाम्रो समाज पनि त्यही चलिरहेको छ यसरी नै चलिरहेको छ.
0: हजुर हजुर. अहिले प्रयास चाहिँ के भएको छ युवाहरूलाई जोड्ने प्रयास?
1: युवाहरूलाई जोड्ने प्रयास चाहिँ हामीले एउटा युवा परिषद भन्ने हाम्रो पनि छ, त्यसको अध्यक्ष हाम्रो टेक्न सपोर्टा हुनुहुन्छ र उहाँहरूले पनि युवाहरूलाई एउटा गर्नको लागि विभिन्न कार्यक्रमहरू ल्याइरहनुहुन्छ. एउटा सत्सङ अनि तपाईँको आएर मोटिभेसन क्लास त्यस्तो चलिरहेको हुन्छ मन्दिरमा. मोटिभेसन क्लासमा युवा जत्थालाई तपाईँको गरिरहन्छ. अहिले त हामीले एउटा बाल मण्डली सानै बच्चाबाटै अनि युवाभन्दा पनि अगाडि युवा बन्नुभन्दा अगाडि त बाल बच्चा बच्चाहरूलाई नै हामीले तपाईँको शनिबार सत्सङ चलाइरहेका छौँ मन्दिरमा. त्यो भनेको चाहिँ के भन्दा उनीहरूले 11 बजेदेखि 12:30 बजेसम्म हामीले त्यो क्लास चलाएछौँ. ती अहिलेका साना बालबालिका नै भोलिका युवा हुन् र त्यो हिसाबले हामीले बालबालिकाबाट गइरहेका छौँ. त्यही मानेमा अहिले हाम्रो मन्दिरको सचिव जो हुनुहुन्छ ऊ त्यही बालमण्डलीबाटै आएको भाइ हुनुहुन्छ लक्ष्मणपरा. अब यसरी हामीले अहिले युवा जमातलाई एकैचोटि ल्याउनुभन्दा हामीले बालबच्चाहरूको एउटा टिम बनाएर उहाँहरूलाई पनि प्रशिक्षण अब क्लास बिहान उहाँहरूलाई नैतिक क्लास अब बुवा आमालाई गर्ने संस्कार बिहान उठेर गर्नु पनि के. अब अहिले हाम्रो बालबच्चाहरू जुरुको उठ्ने मुख दिने खाने स्कुल जाने चलन तर हामीले चाहिँ हाम्रो सम्प्रदायमा आबद्ध भएका र जोडिएका बालबच्चालाई बिहान उठ्ने पहिला आफू नुहाइधुवाइ फ्रेस हुने भइसकेपछि हामीले आस्थाको धरोहर मानेको भगवान्ले एउटा राखेको स्थानमा जाने शिर झुकाउने प्रणाम गर्ने त्यहाँ यसो प्रसाद खाने ध्यान आफू जाने एउटा जप गर्ने अनि गरिसकेपछि बुवा आमालाई पनि सम्मान गर्ने त्यो ट्रेन अहिले सिक्यो भने त्यो चाहिँ यो अवस्थामा गएर त्यसले साक्षात गर्नेछ भन्ने हामीले बुझेर त्यसरी हामी लगाइरहेका छौँ.
0: हजुर हजुर. कहिलेकाहीँ जस्तै यही धर्ममा पनि धर्महरूमा कति त अब अघि तपाईँले भने जस्तै साइन्स अलिकति विषय फरक पर्न थालेपछि छोड्ने खालको परम्परा आयो. बुवा हजुर बुवा बुवा हुनुहुन्छ भने त्यो पुस्ता हुँदै पुस्तान्तरण के धर्म पनि आएको छ. कतिपय परिवारमा त्यो फेरि छोड्दै पनि जानुभएको छ होइन. त्योभन्दा बाहिरी व्यक्तिहरूलाई पनि जोड्ने प्रयास भएको छ कि छैन?
1: त्यो त एकदम अवश्य हाम्रो मूल उद्देश्य हामीले गुरु महाराजहरूको सान्निध्यमा जति कार्यक्रम गर्छ हाम्रो त वर्षमा मेन यो ठुलो कार्यक्रम यस्तो हप्ता 3 दिनका शिविरहरू हाम्रो मन्दिरमा हर नेपालका सबै सम्पूर्ण इष्टपणाय मन्दिरमा सबै ठाउँमा रहने गर्छ. हाम्रो प्रोग्रामहरू त धेरै हुन्छ. अब यो चाहिँ विशेष फोकस 1 महिना भएर लामो भएर हजुरहरूले यो सम्झना भइहाल्यो. हाम्रो त तपाईँको प्रत्येक विकमा तपाईँको 11-3 महिनासम्म सत्सङ भनेर हामीले राखेका हुन्छौँ. हाम्रो मूल उद्देश्य भनेकै तपाईँको सेवामा रहेर दिन दुखी असहायलाई सहयोग गरेर र प्रभु परमात्माको चिन्तनमा केही समय निकाल भन्ने मूल सिद्धान्त हो. अहिले हामीले समय भनेको जिरो हामीले निकाल्दै निकाल्दैन, जबसम्म अप्ठ्यारो पर्छ अनि बल्ल अनि हामी त्यसो खोजी गर्छौँ. त्यसकै हुन्छ, हामी चाहिँ त्यसबाट अलिकति फरक छ.
0: हजुर हजुर, तपाईँकै थोरै अनुभव सुनाउन, जस्तै तपाईँ यसरी यो समय मान्छेलाई लाग्छ कि बेकारमा किन दियो होला, होइन आफ्नो व्यवसायमा गरे दुई पैसा बढी आउँथ्यो होला भन्ने लाग्ला नि त. यो बिहान बेलुका दिउँसो समय, अब यो एक महिना त तपाईँ त धेरै व्यस्त हुनुहुन्छ नि त, यता के परिवर्तन आएको छ?
1: यो चाहिँ अब मैले सुरुमा मेरो पुर्खाहरूसँग जोडी म मेरो अहिले मेरो छोरा सातौँ पुस्तामा हामी यो धर्ममा आबद्ध छौँ. मेरा साथीभाइहरूले भन्नुहुन्छ तिमी मात्रै तिम्रो मेरो मात्रै हो कि बच्चाले खान्नन् माछा मासु खुवाउनुपर्छ भन्ने त्यो पनि आउँछन्. अनि हाम्रो चाहिँ के छ भन्दा एउटा पुर्खाले गरेका क्रियाकलाप हामी त्यसमा समर्पित हुँदै बुवाहरू हुँदै आएर हामीले के देख्यौँ भन्दा मैले के देखेँ भन्दा यो धर्ममा लाग्नुको पछाडि तपाईँको एउटा खानपिनदेखि शुद्ध आहार विचारको कुरा छ, त्यसबाट हामी अलग भयौँ. जबसम्म मान्छेले तपाईँको आफ्नो भोजनमा शुद्धता हुँदैन उसकोमा अलिकति त्यो खटपट आइरहेको हामीले सुनेका छौँ बुझेका छौँ. किनभने अहिले मद्यपान धुम्रपान यी जति छन् यी जुन घटना परिघटनाहरू घटिरहेको समाजमा यसकै मूल कारण हो. अब मान्छे त्यो नखाँदा पनि रिस आवेशमा आउने त भइहाल्छ, त्यो प्रकृति स्वभाव हो. अब कसैलाई रिस बढी हुन्छ, कोहीको ब्लड प्रेसर हाई हुन्छ, कोही लो हुन्छ, कोही के हुन्छ, त्यो त प्रकृतिले दिएको अनि प्रभु परमात्माले तपाईँ हामीलाई यो अवस्थामा पठाउनु भएको र यो अवस्थामा हामी रहिरहँदा उहाँ भगवान्ले हामीलाई यो धराधाममा मनुष्य जीवन दिइरहँदा हामीले मनुष्य जीवनले गर्नु पर्यो कि भन्ने कुरा यो समाजले बुझ्न सकेको छैन. र समाजमा बुझाउन हर क्षेत्र र हर सम्प्रदायले गुरु महाराज उपस्थित गराउनु भएको छ. हाम्रो कृष्ण प्रणाली मात्रै होइन, अब ओम शान्ति ब्रह्म कुमारी इस्कन, अब हाम्रो यो क्रिस्चियन जम्मै आफ्नो धर्म त ल्याउनु भएको छ नि गुरु महाराज. तर गुरु महाराजको लक्ष्य त सबैले गढी जवान नै भनेको छ नि, भगवान् एउटा हुनुहुन्छ भनेर. तर एउटा भगवान्को खोजीमा हामी हरेक सम्प्रदाय लागिरहँदा पनि त्यसरी निचोडकी हो, त्यो निचोडको खोजीमा हामी छैनौँ. त्यो निचोडको खोजीमा लाग्दाखेरि पहिले मैले त अहिले के भनेको छु भन्दा सम्प्रदायमा जुनै सम्प्रदायमा आबद्ध भए पनि पहिला तिमी शुद्ध सहकारी अभियानमा लागेर त्यो भगवान्को खोजीमा लाग. मेरो कुरा मैले महाराजको अगाडि भने मैले आफ्नो खानपिन शुद्ध विचार भइसकेपछि त तपाईँको मेजर इङ्ग्लिस लिएर पढेर मास्टर गरेको टिचरले ऊ नेपाली पढाउन जाँदैन कि, उसले त्यही खोजीको अभ्यास गर्छ भनेको जस्तै. अब इन्जिनियरले तपाईँको गएर एकाउन्टको जागिर खोज्दैन नि, ऊ इन्जिनियरकै लाइनमा लाग्यो भने जस्तै धर्म पनि बुझ्नु पर्यो, बुझेर हाँगामा लाग्नु पर्यो र लाएर लक्ष्यमा पुग्नु पर्यो. अब त्यसकै खोजीमा अब यही सुनियो यही जानियो र यही बुझेको खोजीमै छु म पनि. मैले पनि समय बहुत व्यस्तता छ, व्यस्तताको बिचमा पनि मैले अहिले यो कार्यक्रममा व्यवस्थापन गर्ने विभिन्न उपसमितिहरू हुनुहुन्छ त्यसमा पनि 12-3 जति व्यस्त भयो यो समय मैले दिनुपर्छ भनेर मैले तिनीहरूलाई समय छुट्याएर मैले लागिरहेको छु र लाग्नु पनि पर्छ यो समाजमा. अब भन्नुहुन्छ साथीहरूले के लाग्यो अहिले त्यो रमाउने बेला भन्ने कुरा, यो रमाउने भनेको आध्यात्मिक चिन्तनबाट रमाउन सकिन्छ. रमाउने आफ्नो बाटा हुन्छ, कोही केमा रमाइरहेछ कोही केमा राम्रो छ, रमाउने बाटा मध्येमा हामी चाहिँ उत्तम बाटोमै हिँडिरहेछौँ जस्तो लाग्छ.
0: हजुर, भनेपछि भनौँ न भजन छ नि, कति हो तुम कन्हैया मेरा नाम हो राय
1: भइरहेको.
0: धेरै धेरै धन्यवाद छ, म फेरि महाराजी तर्फै जान्छु. महाराजी निजानन्द सम्प्रदायको मुख्य दर्शन छोटकरीमा सरल भाषामा कसरी बुझाउन सकिन्छ?
2: निजानन्द सम्प्रदायको मुख्य दर्शन भनेको चाहिँ मैले अघि पनि हजुरसित मैले भने हाम्रो मूल लक्ष्य भनेको चाहिँ सुख शीतल तर संसार सबैमा एउटा शीतलताको सद्भाव गर्ने, अर्थात् आफ्नो आत्माको मूल लक्ष्य परमात्मा आत्माको मूल लक्ष्य कहाँ हो त्यो लक्ष्य चाहिँ शास्त्र सम्मतबाट नै सातर सम्बन्धबाट नै खोज गरेर मूल लक्ष्य पक्राउने गरे चाहिँ हाम्रो सम्प्रदायको मूल लक्ष्य र यसमा विशेष गरिकन आध्यात्मिकको साथमा अघि पनि कुरा भयो यसमा सामाजिक र अनि राजनीतिक परिस्थितिहरूलाई पनि हाम्रो सिद्धान्तबाट चाहिँ प्रभाव पर्ने जस्तै सामाजिक व्यवस्थामा हेर्यो भने आजको यो छुत अछुतको परम्पराहरू पनि पहिलादेखि नै धेरै आएको छ र हाम्रो यस सम्प्रदाय विशेष 450 वर्ष पहिलादेखि नै हामी आबद्ध छौँ जसमा चाहिँ हाम्रो प्रबन्धकबाट नै यो छुवाछुतको विषयहरूलाई लिएर अनि विशेष गरिकन सबैमा एउटा एक आत्मभाव रहनुपर्छ भन्ने भावना राखेर किन भन्दाखेरि हाम्रो सिद्धान्त नै शारीरिक भावबाट कसैलाई पनि इज्जत गर्दैन हाम्रो सिद्धान्त आत्मिक चिन्ह सबैमा एउटा आत्मतत्व आत्मतत्वलाई बुझ सबैको चाहिँ आत्मतत्वबाट नै हामी निस्कनु पर्छ र कसैको अब त्यो कर्मद्वारा कसैको अब कार्यद्वारा चाहिँ अब समाजमा एउटा छोत अछोत यो विषयहरूलाई लिएर यो धेरै विकृतिहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो सिद्धान्त पहिलादेखि नै हाम्रो मनमा छैन शास्त्रमा पनि छैन र यो अहिले देशकाल परिस्थितिमा एउटा मानसिक स्वार्थहरूबाट चाहिँ एउटा युद्ध मन गर्ने कुराहरू छन् र साथसाथमा एउटा मनुष्यमा पनि यो कुराको साथसाथमा हाम्रो सिद्धान्तले पशु पन्छीहरूमा पनि सबैमा दया भाव राख्नुपर्छ किन भन्दा दया नै धर्मको मूल हो भन्ने कुरा शास्त्रको सिद्धान्त हो र हाम्रो चाहिँ यो र मनुष्य साथसाथ सबै प्राणीहरूमा पनि एउटा आत्मतत्व छ र त्यस कारणले सबैमा दयाको भाव राख्नुपर्छ र सबैमा एउटा सम्भाव हुनुपर्छ भन्ने हिसाबले चाहिँ हाम्रो सिद्धान्त पहिलादेखि नै लिएर र पशु पन्छीहरूलाई पनि उति नै हामीले व्यवस्था गर्नुपर्छ उनीहरूलाई पनि एउटा दया भाव राख्नुपर्छ र मनुष्यको समाजमा पनि एउटा विखण्डन हुनुहुँदैन कुनै पनि जातित्वको विषयहरूलाई लिएर यो विषय लिएर चाहिँ हामीले खण्डित गर्नु हुँदैन र सबैमा एक भाव हो र हाम्रो अहिले मन्दिरमा वित्त चर्चा भइरहेको छ र यसमा हाम्रो कसैलाई पनि त्यहाँ रोकोगाड भन्ने हुँदै हुँदैन होइन र हाम्रो सबैलाई मन्दिर हाम्रो सबैको लागि त्यो परमात्माको स्थान हो र त्यहाँ सबैलाई खुल्ला छ सबैलाई किनभने त्यहाँ एक आत्मभावले नै सबैलाई हामी उद्धार गर्छौँ र यस प्रकारले समाजमा हुने एउटा विखण्डन आज भन्छ धर्ममा सबै यो चिज भइरहेको छ आज धर्ममा एउटा युद्धहरू हामी देखिरहेछौँ धर्ममा झगडा भइरहेको छौँ अहिलेको नेपालको परिस्थितिहरूमा पनि भइरहेको छ विदेशमा पनि भइरहेको छ हो यो चिजलाई चाहिँ विशेष गरिकन हाम्रो सिद्धान्तले चाहिँ अपर त्यसलाई चाहिँ स्वीकार गर्दैन र सबै एक भावना राख्नुपर्छ भन्ने जुन अहिले शास्त्रले पनि सिद्धान्त छ कि वसुधैव कुटुम्बकम् सबै हाम्रो एकै परिवारमा एकमै हुन् र कसै आफ्नो लक्ष्य हिसाबले आफ्नो परमात्मा पुस्तक गरिरहेको छ किन भन्दा एको ब्रह्म द्वितीय परमात्मा त एकै हो त्यस कारणले गर्दाखेरि आफ्नो हिसाबले पूर्ण ब्रह्म परमात्माको खोज गर्दा आज यस्तै समाजको विखण्डनले गर्दाखेरि धर्ममा धेरै विनाशकारीहरू भइरहेको छ र यो कार्यले चाहिँ यस्तो सामाजिक कुरीतिहरूलाई चाहिँ हाम्रो सम्प्रदायले सामाजिक व्यवस्थाबाट पनि र अर्को साथसाथमा आत्माको मूल लक्ष्य के हो त आत्माको लक्ष्य कहाँ छ त भनेको शास्त्र सम्बन्धबाट नै जुन पूर्ण ब्रह्म परमात्मा जस्तै गीताले भनेको छ द्वाभिमौ पुरुष लोके क्षेत्र क्षेत्र सर्वाणी भूत अनि कुटस्थर उच्चले उत्तम पुरुषस्तु भने परमात्मा यति उदाहरित हो त्यस कारण वास्तवमा पूर्ण ब्रह्म परमात्मा को हुनुहुन्छ त भन्दाखेरि यो क्षेत्र यो सक्ने ब्रह्माण्ड छ यो हाम्रो 14 लोक भनेर हामीले सुनेका छौँ 14 लोक भन्दा परमाथि अष्टावरण छ त्यो भन्दामाथि ज्योतिषहरू छ त्यो भन्दा गायत्री मोह तत्व इच्छा शक्ति आदि नारायण छन् यसलाई चाहिँ शास्त्रले एउटै भाषामा क्षेत्र भन्छ र यो क्षेत्र चाहिँ शास्त्रले नाश हुन्छ भनेको छ र क्षेत्रभन्दा पर अर्को अक्षर हुनुहुन्छ अक्षर भन्दा पनि पर चाहिँ अक्षरातीत पूर्ण ब्रह्म परमात्मा श्रीकृष्ण हुनुहुन्छ र उनी श्रीकृष्ण मात्रै परमात्मा हो भनेर गीताले यसरी ठोका पनि गरेर बताएको छ त्यसले उनै पूर्ण ब्रह्म परमात्माको प्राप्ति गर्नु र उनै पूर्ण ब्रह्म परमात्माको चिन्तन गर्नु चाहिँ हाम्रो सिद्धान्तको मूल लक्ष्य रहेको छ
0: अहिले जस्तै मानव सेवा र भगवान भक्ति बीचको सम्बन्ध चाहिँ कस्तो हुनुपर्छ
2: यो त एक आपसमा पूरकै हुनु पर्यो किन भन्दा एउटा भनौँ मानव सेवा है मानव सेवा भनेर हामीले एउटा कोटेसन पनि सुनिरहेका छौँ वास्तवमा हो किन भन्दा मानवभित्र पनि आत्मतत्व छ तर आत्मा भनेको परमात्माकै अंश हो होइन उमा पनि परमात्माकै अंश छ भन त हामीले समुद्र देख्छौँ र समुद्रमा हुने फर्मुला र घरमा छपा हुने फर्मुला त एउटै हुन्छ क्वान्टिटी वाइजमा भए फरक होला तर क्वालिटी वाइजमा त फर्मुला एउटै हुन्छ त्यसै परमात्माको अंश नै के हो मनुष्यभित्र रहेको आत्मतत्व हो, त्यसमा जबसम्म त आत्मतत्व हामीले बुझ्दैनौँ तबसम्म हामीले गर्दैनौँ हो, तबसम्म त यो फाटो आइ नै रहन्छ। त्यस कारणले गर्दाखेरि मनुष्यको सेवा मतलब मानव सेवा नै मानव सेवा भनेर जुन प्रकारले गरेको छ, त्यस कारणले गर्दाखेरि हामीमा यो त एकदमै जरुरी पर्छ।
0: अब अहिलेको परिस्थितिमा महाराजी तपाईँहरू जसरी यो लागिराख्नु भएको छ धर्म प्रसार गर्नको लागि, त्यही अनुसारले समुदाय पनि लागिरहेका छन् आफ्नो बाटोमा चाहिँ आफ्नो यात्रामा छन्, तर बुझाइ फरक भएको हो कि त्यो एक परम ब्रह्म परमात्मालाई प्राप्त गर्नको लागि एकदम सरल बाटो के हो त?
2: यो भनेको सबैभन्दा मुख्यत शास्त्र सम्मत नै हो, शास्त्रले देखाएको बाटोमा नै हामीले चल्न सक्यो भनेदेखि वास्तवमा एकै हो, मार्ग त सबैको एकै नै हो, तर यति नै हो कि शास्त्रले जुन देखाएको निचोड तत्त्वलाई चाहिँ हामीले बुझ्न जरुरी छ। शास्त्रले एक ब्रह्म जति हो, किन एक ब्रह्म बाहेक अरू त नास्ति हो, ब्रह्म त यही छैन, अहिले गीताकै प्रमाण हामीले हेरौँ त वास्तवमा परमात्मा कसलाई भनेको छ भन्दा हुनै अक्षरातीत पूर्ण ब्रह्म परमात्मा श्रीकृष्णलाई नै परमात्मा स्वरूप मानेको छ, यो शास्त्रले देखाएको निश्चित हो होइन, यो खालि गीताले मात्र होइन, यसरी हामीलाई भागवतले पनि भनेको छ, भागवतले पनि सचिदानन्द रूपाय विश्वपत्र विनाशा श्रीकृष्णै भयो, श्रीकृष्ण पूर्ण ब्रह्म परमात्मा नै सचिदानन्द स्वरूप हुनुहुन्छ भनेको छ होइन। यसरी उपनिषद्हरूले पनि बताएका छन्, उपनिषद्हरू बताएको छ नारायण जीवन्त सृष्टि महावत स्थित तत्परम तेश्वरम अक्षराति तत्परम भनेको छ, आदिनारायणभन्दा पर अक्षर छन्, अक्षरभन्दा पनि अक्षराती पूर्ण ब्रह्म श्रीकृष्ण हुनुहुन्छ, सबै शास्त्रले श्रीकृष्णको मूल लक्ष्य नै बताएको छ भनेदेखि हो, हामीले शास्त्र सम्मतबाट यदि जाने हो र अनि पूर्ण ब्रह्म परमात्मालाई भन्यो भने यो दोकानहरू
0: हामीले छैन। हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा चाहिँ हाम्रो समाजलाई हाम्रो परिवारलाई एउटा प्रेममा एकतामा नैतिकतामा कायम राख्नको लागि धर्मले कसरी सहयोग गर्छ?
2: विशेष गरिकन हामी परिवारहरूमा सबै एकजना धर्मको आज ठुलो योगदान छ, किन भन्दा बिना धर्मको मानिस भनेको शास्त्रले पनि भनेछ धर्म नै होइन पशुवी समान भन्छ, हो धर्म बिनाको मानिस पशुवृत्ति हुन्छ, हो हामीलाई आज हामीमा एउटा सद्भाव राख्न हामीमा एउटा आचरण राख्नलाई होइन, अघि हाम्रो अध्यक्षजीले पनि भन्नुभयो हाम्रो परिवारमा एउटा नानीहरूमा आचरण छैन व्यवहार छैन भनेदेखि त्यो परिवार यसरी खण्डन हुन्छ, आज हामीले देखेका छौँ यत्रो माता पिताले नानीहरूलाई ठुलो यसो गर्नुहुन्छ भोलि त्यही नानीहरूले गरेर वृद्धाश्रम छोडेर आउने परिस्थितिहरू हुन्छ, यो सबै चित्त के भन्दाखेरि धर्मप्रतिको आस्था नहुँदा धर्मप्रति ज्ञान नहुँदा, त्यस कारणले हाम्रो सिद्धान्तले पनि अघि अध्यक्षले भन्नुभएको हामीले पहिला बाल संस्कारबाट नै यो कुरालाई हामीले प्रसारण गरिरहेको छ, पहिला बाल शिविर हामी गरौँ र बालकबाट नै एउटा हामीले उत्साह गरेपछि युवामा जागरण आउँछ, अनि युवामा जागरण आएपछि समाजमा एउटा सबैमा एउटा परिवारदेखि लिएर सामाजिकदेखि लिएर र पुरै देशव्यापी नै हामीले एउटा सद्भाव राखेर सबै एउटा प्रेमको भावना अनुगुजारण गर्न सक्छौँ, त्यसको लागि धर्म अत्यन्त स्थानीय छ। विशेष गरिकन अब हाम्रो अहिले पोखरा नगरीमा यो हाम्रो कार्यक्रम भइरहेको छ, अत्यन्तै आनन्द पनि आइरहेको छ, सबै पोखराको भक्तजनहरूको यो प्रेम सद्भावहरू देखेर, र विशेष गरिकन अब सबैलाई यही भाव भन्न चाहन्छु, सबैलाई सन्देश भन्न चाहन्छु कि हामी सबै एउटा धर्ममा आबद्ध रहेर एउटा धर्मले देखाएको मूल सिद्धान्तहरूलाई लिएर र आफ्नो आत्मपहिचान सामाजिक एउटा सुदृढ राजनीतिक व्यवस्थीकरणहरूलाई एउटा धर्मको मार्गबाट लिएर चाहिँ हामी स्वयं पनि भनौँ जागो अनि जगाउँ, यो ब्रह्मजीको एउटा मूल सिद्धान्त पनि हो, र जागो अनि जगाउँ हामी जागो पनि र समाजलाई पनि एउटा जगाउने प्रवृत्तिमा राखौँ र आध्यात्मकलाई लिएर चाहिँ हामी अगाडि बढौँ र आफ्नो जीवन शरीर सुन्दर बनाउँ भन्ने यही भाव।
3: अब अन्तमा पहिला त सर्वप्रथम यो समय दिए हामीलाई बोलाएर यो अवसर दिनुभएका उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, र यसै मिडिया मार्फत अझै यो श्रीकृष्ण प्रणामी मन्दिरद्वारा आयोजित वितर कथामा अझ हाम्रो 26 दिन बाँकी छ, यो अवसरमा यस मिडिया र हजुरहरूको साथ सहयोगले अझ भक्तजनको उपस्थिति अझ भव्य र सभ्य बनाउनको लागि तपाईँहरूको साथ सहयोग अपेक्षा गर्दै आगामी दिनमा पनि यसरी जोडिने बाचा गर्दै बिदा चाहन्छु।
0: हस् हामी धेरै धेरै धन्यवाद छ यो समयको लागि, आज हामीले छलफल गर्यौं, श्रीकृष्णको मार्गको विषयमा हामीले छलफल गर्ने कोसिस गर्यौं, यो छोटो समयमा कति हुन्छ नि दिनभरि वर्षौं महिनौसम्म त सकिँदैन, यो छोटो समयमा चाहिँ केही विषयलाई चाहिँ उठान गर्ने कोसिस गर्यौँ। छलफलमा सहभागी भन्नुभएकोमा श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, श्री कृष्ण प्रणामी मन्दिर रत्नचोकका अध्यक्ष युवा व्यक्तित्व मोहन प्रसाद ढकालज्यू र धर्म प्रचारक साधक राज रसिक महाराजज्यूलाई धेरै धेरै धन्यवाद दिँदै, यो जीवन अमूल्य छ, मनुष्य जीवन एकदमै अमूल्य छ, यो जीवनलाई हामीले कसरी प्रस्तुत गर्ने, यो जीवनको उपयोग कसरी गर्ने भन्ने हाम्रै हातमा छ। त्यस कारणले त्यो जीवनलाई पद प्रतिष्ठा कसैको पछि लागेर खेर फाल्नुभन्दा पनि ज्ञान र भक्तिको मार्गमा लाग्दै हामीले गरेका कर्महरूलाई पनि एकदमै सन्तुलित बनाउँदै ती कर्महरूबाट पनि सेवाको भावले कर्म गर्यौं भने त्यो कर्ममा आफै सफलता प्राप्त हुँदै जान्छ भन्दै सद्भावमय जीवनको यहाँहरूलाई सबैलाई शुभकामना दिँदै प्रेममय जीवन बिताउ, यहाँहरूको दिन शुभ रहोस्। भोलि फेरि हामी नयाँ अतिथि लिएर आउने नै छौँ। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
6: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता गुरिन? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
8: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्रेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस बिल्डिङको 2 तला फोन नम्बर 061-571-430 9855-85843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-553-071 9807-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 9811-77-123

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26110
2: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
3: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
3: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
2: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111 सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: विगतको 20 वर्षदेखि हजुर

0: सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: Studio time.
5: It's 9 a.m.

0: ओहो सरिता, यतिका धेरै फोहोर तिम्रो घरमा कहाँबाट निस्किन्छ?
1: कहाँबाट निस्किनु दिदी, सबैभन्दा बढी फोहोर त भान्साबाट नै निस्किन्छ नि।
0: ल सरिता, भान्साको फोहोर पनि किन गाडीमा फ्याँक्नु? त्यसलाई त अर्ग्यानिक मल बनाएर कौशी खेती वा करेसा बालीमा प्रयोग गर्न सकिन्छ नि।
1: ए हो र?
2: होइनी, फोहोरलाई फोहोर मैला गाडीमा नफालौ, करेसा बारी वा कौशी खेतीमा प्रयोग गरौ।
3: सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: घरेलु हिंसा अन्त्य हाम्रो सरोकार,
1: महिला पुरुष दुवै जिम्मेवार।
2: जनहितको लागि रेडियो सफलता 103.4 MHz पोखरा।
3: आज मलाई अलि सन्चो छैन, अफिसबाट पनि छिट्टी आएको। आज खाना हजुर बनाउनुहोस् न है।
4: के भनिस् रे तैले, म भान्सा मारे अनि त चाहिँ के का लागि आएको त यो घर?
3: होइन होइन, मलाई अलि बिसन्चो भएर पो हजुरलाई भने कि त नाइ भने त आफै गर्थे नि, यसरी झर्किनै पर्छ र।
4: या जहिले घरको काम गर्न परो यस्तै नाटक हुन्छ। सक्दिन म खाना साना बनाउन, आफै जानी बनाउने।
3: महिलामाथि हुने घरेलु हिंसा विरुद्ध डटेर आवाज उठाउ।
1: जनहितको लागि रेडियो सफलता 103.4 MHz पोखरा।
5: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
6: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
5: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीक गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
1: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीतु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर सम्पर्क नम्बर 9805667793 9795509060
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9850 9850 र 9808 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्चै
0: कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi
4: Kantipur Hotel Training Center.
3: Barsho dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. CTVG dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811717123।
0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
2: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
3: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 5419085। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: बाजराको दाना पानीको भाँडा थोक मूल्यमा उपलब्ध छ।
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपद मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: नम्बर लायो।
2: तिम्रो मायामा परेपछि मेरो व्यवहार अर्कै हुन थालेछ। घरमा बस्ने मन नलाग्ने, एकोरो टोलाएर बस्ने, डर लागे जस्तो हुने, एक्लै हाँस जस्तो गर्ने अनि एक्लै रोए जस्तो गर्ने गर्न थालेछु। खोइ कसले हो, कसैले मोहनी लगाएर मन बिगारेर यस्तो भएको भन्दैछन्। अनि मोहनी फुकाउन घरमा दामी बस्यो।
3: के भात छैन, के भात छैन, माया जालमा पर्या छ, माया जालमा पर्या।
4: कस्तो माया जाल हो, हुनी हो, झिनाउनी हो, फुल गराङ कस्तो छ।

लौ परमेश्वर त्यसै हुन्छ भन्नुभयो एउटा कोट देखाउनु भयो देखाउँछौ परमेश्वर

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-57-9915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दावासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँ

0: ग्राहकहरूकै सेवामा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 9846059581
1: 9166154।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9537325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544734 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेब सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, हरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्रीएस फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटो कपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर, 0 किलोमिटर 5 पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
1: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: हो यार आफ्नै लागि पठाएको छ के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि के लागि पठाएको होइन मैले
0: हे यो ब्रो थाहा छैन मलाई त्यो नेटी ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि त

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारी पाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
1: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855033560, 9855033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
2: Studio time. It's too late.

0: 참 싸기까지 카페아드웨이드 김재훈이죠.
1: 레디오 사팔자
2: 103.4 104.4 메가헐
3: 눈나만 라이오.

हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

गर्जीमा चाहिँ के छ त डियर हातमा चट्ट चिसो बियर कुरा छ क्लियर म चाहिँ म पियर तिमी मेरो बेबी म तिम्रो डियर नखाँदा केही नै खाएपछि म सुन्छ दुखाटा हानेपछि जवानी सकिन्छ तरुनी देखेपछि मान्छे चाहिँ भटिन्छ मर्दको जात कान्छी जे पनि गर्दिन्छ राम्ररी

0: 个咚咚咚，
1: 啊嗨啦哩喂啊嗨，啊嗨啦哩喂啊嗨，
0: 咚巴个咚巴个咚咚咚，咚巴个咚巴个咚咚咚，
1: 啊嗨啦哩喂啊嗨，啊嗨啦哩喂啊嗨。
2: 哇，该耍的了嘛的。खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864041081।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: होइन ए बुढा, बिहान बिहानै काहीँ नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सम्पर्क दीप सुनचारी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9721714
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
3: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातीमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

Love you.

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ले ल्यायो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरु भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530508 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न सांगलो बरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा साथ मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा साथ मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9855634। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0615742225, 9855140, 9855060127 र 9808214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइन

0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
2: 9816615475।
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर, नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन, लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-7-37, मोबाइल नम्बर 98-560-28-7-44। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
3: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855333560 9855333560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0615747668। मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक थाक किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका

0: नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदान।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डु विजिट अस एट बुद्ध चोक 10 पोखरा।
1: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462889।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

मनले लगाएको माया त केही दिनको छाया मात्र हो, एक दिन मनमै हराउँछ, तर मेरी माया मेरो दिलमा बसेको छ, मसँगै बाँचेकी छ।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98165-75।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9850302325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334032। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियोले?

साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061587915।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुसरा 7 चिकन बिरयानी हजुर के सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050077123, व्हाट्सएप नम्बर 98011707123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460351111। सम्पर्क नम्बर फेरि एकपटक 98460351111।

0: गायिका सीता परियार। तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061544-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061525-9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: आकाशै माझो नहतारा भुइँमा भले बत्ती

0: आलोक तथा डोरी गायिका सरस्वती लामी छाने तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: सुमजी
1: बुवाको किडनी खराब भएको रहेछ।
0: उपचारको लागि सहरतिर लग्नु पर्ने हुन्छ।
2: सानी
3: हजुर
2: यस्तो बुवामा कुनै ख्याल गर्दै भयो?

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-0698।
4: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको

सम्झनुसै स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460666042, 98460410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तारा।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: साउजी जुस पाऊ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिले पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
7: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
8: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5% चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल अल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
12: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 साउन 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
13: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
12: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: 놀았다. 엄청하게 가니 세배 전에 오는 차. 내가 섭했다. 존나 몰라요.
1: 레디오 섭했다. 엑시핀 토플러 짤 메가 헛.
2: 존나 몰라요.

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौं।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौं त?
1: यदि दिएका छैनौं भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौं।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98560-33560, 98560-33560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले त्यही लगा त कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736 98560325 98086 35480। साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23-461 98-266-0698।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123 फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
6: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
7: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि।
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
7: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9251727014।
9: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट स्टप।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: तपाईलाई तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत सबैका बेग्ला बेग्लै चाहना सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा सुपर हिट अफ द वीक
3: नमस्कार कार्यक्रम सुपरहिटमा स्वागत छ म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुपरहिटमा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौं अघि अबको क्रममा पनि यो साता उत्कृष्ट सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा

अलराइट, सो गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ। अब भने यो साता उत्कृष्टमा पर्न सफल इंग्लिश, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोकविधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा। सुपर हिट्स अफ द विक इंग्लिश।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98161-62983, 98560-52855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

ओएलयू शताब्दी कृष्णमा पर्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपरि कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 01 4 52 9 66 फोन गर्न सक्नुहुन्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्रि।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ र थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061587915
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530500 0615589848
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम पुस्तकका पानाहरू
3: तिमी पनि ठुलो भयो तिम्रो पनि घर बार गरिदिनु पर्छ भनेर आमा कुरा गर्दै हुनुहुन्छ अब पना तिम्रो के विचार छ सानी छक्क पनि हृदयमा अकस्मात ठुलो घण्टा बजे जस्तो लाग्यो अनि विस्तार त्यसका तृच्छ आवाजले कान बहिरा हुँदै गए जस्तो लाग्यो अनि सानीलाई लामो जिन्दगीको पथमा हिँड्दै गर्दा अकस्मात आज चिप्ले जस्तो लाग्यो
2: कार्यक्रम पुस्तकका पानाहरू
4: आज पनि सदरमुकाम तनावग्रस्त छ अस्तिको लाठी चार्जदेखि उसले भन्यो बिहान हवाई फायर भयो विद्यार्थीहरू कलेज शिक्षाबाट ढुङ्गा हानिरहेका छन् एउटा चाको कम्प्युटर किनेर इमेलमा पठाउने गर्दैन
2: हरेक हप्ताको

0: नमस्कार। कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक 9:15 बजेदेखि 10 बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधाको आज हामी अन्तिम श्रृंखलामा छौं। अन्तिम श्रृंखलासम्म आइपुग्दा राधा र पिल्ले हिमालय क्षेत्र अथवा मुक्तिनाथको दर्शन गरेर फर्किरहेको प्रसंग हामीले पढ़िसकेका छौं। त्यो सँगसँगै त्यो क्षेत्रमा बास बस्ने क्रममा शेर्पा समुदायमा उनको भेट भएको प्रसंग र शेर्पासँग त्यो आत्मीयता बढ़ेको प्रसंगसम्म हामीले वाचन गरेका छौं र फर्किने क्रममा शालिग्राम देखेर देवैदेवको भूमि मुक्तिनाथ क्षेत्रबाट ओरालो छर्ने क्रममा कुनै कवि गुनगुनाइरहे चाहिँ लागिरह्यो उनको कानमा। माछा पुष्टगिरी शिखरको पारमा मुक्तिनाथ क्षेत्र बल्छन् बत्ती छलल जहाँ भूलभुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गंगा फनन कसरी कुच्छ्यौ शालिग्राम यही कोल्टामा जड़ भरतले यो तपस्या गरेको पानी भर्दा सुर युवतीको स्वर्ण पुष्पी झरेको छोए जस्तै अभय भगवान विष्णुका पाइलाले बाँधेका छन् अमरपुरका शिल्प मेरा शिलाले झुमा मेरी अमर वयसी शैलको देवदासी लाटेका छन् विपुल जसमा पीठमा केशरासी यही सन्ध्यामा चमरी घिउमा दिव्य बत्ती चलाई लैजाने छन् चरमगिरीको कन्दरामा मलाई लैजाने छन् चरमगिरीको कन्दरामा मलाई। काली गण्डकीको त्यस बगरमा उभिएर मलाई पनि कविता गुनगुनाऊ जस्तो लाग्यो। सृष्टिको यति सुन्दर रूप मैले अरू कतै देखेकी थिइन। त्यही ध्यानावस्थित बनु जस्तो लाग्यो। किनारमा बसेर घण्टौं हेरिरह्यौं हामी दुवैले एक सुरले बगिरहेकी गण्डकीलाई। बगेको बगे एकैछिन पनि नरोकिएर कहाँ पुग्न चाहन्थिन् तिनी। बगिरहेको पानीलाई हेर्दा हेर्दै लाग्यो त्यो त आँसु हो धरतीको जसले पखालिरहेछ मनको मैलो निर्मल गरिरहेको छ मन। मलाई पनि लाग्यो सबै बग्यो मेरो मनको कल्पम पनि त्यसै पानीसँग र अनुभूत भयो निर्मल हुँदै गएको मेरो मन। तर पिल्ली त रोइरहेकी थिए त्यसका आँखाबाट काली गण्डकीको पानीको अविराम गति झैं बगिरहेका थिए आँसुका धारा। सोधिन उसलाई मैले केही पनि किनकि ऊ किन रोएकी हो भन्ने मलाई थाहा थियो र सोधे उसले त्यो उत्तर नदिने थिए। सोचे बगिरहोस् त्यसको त्यो आँसु रित्याएर उसैलाई एकपल्ट जसरी बगेथे मेरा आँसुहरू सिद्राश्रमका किनारमा कृष्णसँग कृष्णका सामु आँसु बग्नुपर्छ एकपल्ट जीवनमा निचोरिएरै जसको पनि नत्र बग्न नपाएको भित्रभित्रै सुकेको आँसुले सधैँ अनुहारमा छाया पारिदिन्छ वेदनाको पीड़ाको। साह्रै कठिन थियो हिमालय क्षेत्रको यात्रा। भौगोलिक विकटता खानाको समस्या बासको समस्या यातायातको समस्या समस्यै समस्या थियो। तर जटीबुटीको खानी थियो जहाँ जे टिपेर खाए पनि औषधि थियो। प्रत्येक हरियो झार औषधि थियो। देवता र राक्षसले अमृत घडा तानातान गर्दा हल्लिएर पोखिएका केही थोपा अमृत परेको धरतीको त्यो कुनो यही थियो जहाँ प्रत्येक ढुङ्गो माटो बोट र बिरूवा हावा पानी अन्नदाता अमृतमय रहेछन्। तिनै तत्व खाएर बनिएको रगतले बाँचिरहेका मानिसहरू पनि ईश्वरकै अंश पाएका जस्ता लाग्थे सहयोगी इमान्दार नैतिक र साधु। किनकि काली गण्डकीकै किनारमा कुटी बनाएर बस्छु जस्तो लाग्न थालेको थियो मलाई। तर पिल्ली मानिन उसले भने दिदी हामी चाँडै छाडौं यो ठाउँ। यो नदीले बगिरहेको पानीले म भित्रको सारा आँसु बनाएर बगाइरहेछ। म भित्र साह्रै ठूलो हुलमान उठिरहेको छ। सोच्दछु यो लगातार दक्षिणतिर बगिरहेको पानी आखिर बगेर त उही त पुग्दछ जहाँ मेरा बाबा आमा आफन्त र समाज थियो जहाँ म जन्मेर हुर्केकी थिएँ। दिदी आज मलाई साह्रै सम्झना आइरहेको छ आफन्तको। तर हामी कहाँ छौं हामी त हराइरहेका छौं नि सारा आफन्तबाट। पिल्लीका कुराले मलाई अर्को खालको भावुकतामा प्रवेश गरायो। बोलिन केही तर हिँड्यौं उठेर। कहिले भीर कहिले खोज कहिले नदीको किनार कहिले पहाड़को टाकुरा हुँदै महिनौ लगाई हामी पूर्व लागिरहेका थियौं। जाँदा जाँदै हामी साह्रै अप्ठ्यारो ठाउँ अनौठो ठाउँमा पुग्यौं। चारैतिर पहाड़ले घेरिएको एउटा विशाल उपत्यकामा पुग्यौं। आँखाले भ्याएसम्म हरियालीले भरिएको अत्यन्त उर्वर र मरिलो माटो थियो। पातलो बस्ती फाटफुट भए पनि व्यवस्थित थियो। मानिसहरू साह्रै मेहनती रहेछन् तर तिनीहरू त्रसित र आतंकित थिए। केही वर्ष अघि मात्र दक्षिणबाट आएको एउटा फौजले त्यहाँको राजालाई परास्त गरी नयाँ राजा स्थापित भएको रहेछ। आफूलाई गोपाल वंशी भन्ने ती राजासँग मानिसहरू खुशी थिएनन्। त्यो उपत्यकामा पस्ने बित्तिकै हामीलाई देख्ने मान्छेहरू भाग्ने तर्सिने गर्न थाले। कसैसँग पनि राम्ररी कुरा बुझ्न सकिएन। एउटा ठूलो पिपलको फेदमा आराम गरेर बसिरहेका बेला एउटा नवजवान हाम्रो अगाडि आएर परिचय भयो। हामीले आफूहरू तीर्थयात्री भएको र दक्षिणबाट वर्षौंदेखि यस यात्रामा निस्केको बतायौं। हामीसँग उसले लामै अन्तर्वार्ता लिएपछि आफ्नो पछि लाउनुहोस् भनी अगाडि लाग्यो। हामी सरासर उसका पछि लाग्यौं। निकै बेर हिँडेपछि एउटा नगर जस्तोमा प्रवेश गर्यौं। त्यो साह्रै ठूलो त थिएन होला तर व्यवस्थित र सफा सुग्घर थियो। कुनै राजधानीको झझलको दिन थियो त्यसले। वास्तवमा त्यो राजधानी नै रहेछ। त्यो युवक त्यस देशको सिपाही रहेछ र त्यसले गुप्तचरीको काम गर्दो रहेछ। कुनै पनि नयाँ मान्छे राज्यमा देख्न साथ त्यसलाई राजाको सामु पुर्याउने काम रहेछ त्यसको। हामीलाई पनि एउटा कचहरी जस्तो ठाउँमा पुर्याएर बस्ने आदेश दियो। बस्यौं चुपचाप। त्यो निकै बेर हराएर आएर उसले फेरि पछि लाग्ने आदेश दियो। त्यसपछि भित्र अर्को राम्रो बैठक रहेछ जहाँ एकजना भव्य पुरूष अग्लो आसनमा थिए। चारजना सशस्त्र सुरक्षक पनि तैनात थिए। त्यस्ता सैनिक र राजाहरू कति देखे कि मलाई त्यसले कुनै प्रभाव पारेन तर पिल्ली भने डरले लगलग कामिरहेकी थिए। तोकिएको आसनमा बसेपछि अग्लो आसनमा बसेको मान्छेले हामीलाई अन्तर्वार्ता लिन थाल्यो। सबै कुरा मैले फटाफट भन्दै गए। उसले सोधेको भन्दा विस्तृत जवाब पाए। ती छक्कै परे जस्ता थिए। तिनले त्यसरी अचम्मित हुनुपर्ने कुनै कुरा मैले भनेकै लागेको थिएन। मैले आफ्नो सम्पूर्ण कुरा बताए। चुप लागेपछि तिनी आसनबाट ओर्लेर तल आई मलाई अभिवादन गरे। मैले अलमल्ल पर्दै अभिवादन स्वीकार गरे। तिनमा प्रसन्नता र भावुकता एकैसाथ देखा परेको थियो। मैले बोल्ने कुरै थिएन। उनले भने माता तपाईलाई आज यस नगरीमा पाएर हामी धन्य भएका छौं। जहाँ कृष्ण पुगे त्यहाँ त्यहाँ तपाईँका कीर्ति फैलिएको छ। कृष्णले तपाईलाई सारा तीर्थ घुमी घुमी खोजिरहेका छन्। तपाईँकै खोजीमा कृष्णको नेतृत्वमा हामी यहाँसम्म आएका थियौं। बाबा पशुपतिनाथ र माता गुहेश्वरी यस उत्तरखण्डका सबैभन्दा ठूला शक्तिपीठ मानिन्छन्। तपाई तीर्थाटनमा हिमालय क्षेत्रतिर लाग्नुभएकाले सारा उत्तर तीर्थहरू घुम्दै 5 वर्ष अघि हामी यहाँ आइपुगेका थियौं। पूर्वमा कामाक्षदेखि उत्तरमा मानसरोवरसम्मको यात्रा तय गरी यहाँ आइपुग्दा एकाएक यहाँको राजाले हामीलाई शत्रु ठानी आक्रमण गरे। हामीले तीर्थयात्री हौं समेत भन्न पाएनौ। बिना कारण युद्धमा फँसेका हामीले एकै दिनमा यो राज्यलाई नियन्त्रणमा लियौं। राजाको मृत्यु भइसकेको थियो। त्यसपछि कृष्णले मलाई राज्यहरण गराई यहाँबाट फर्किए। राजाको कुरा सुनेर म समयभीत भए। कृष्ण हामीलाई खोज्न यहाँसम्म आइपुगेका थिए भन्ने सुनेपछि एकाएक मन यति पग्लिएर आयो कि मैले आफूलाई थाम्नै सकिन। वर्षौंदेखि कठोर बनाउँदै ल्याएको मन एकाएक पग्लिएर पानी पानी भयो। मलाई ठूलो पश्चाताप लागेर आयो। मैले कृष्णलाई पटक्कै बुझ्न नसकेको बोध भयो। तिनी कामुक पुरूष थिए र हरेक हाम्रा राम्रा आइमाई भेला गर्ने अभियानमा थिए भन्ने मेरो अठोट फत्किए जस्तो लाग्यो। तिनका मनभित्र बसेको मेरो छाप कति डह्रो थियो भन्ने मैले वास्तवमा अनुमानै गर्न नसकेकी रहेछु। गोपाल वंशका ती राजा जय गुप्ताले हामीलाई साह्रै ठूलो सत्कार गरे। वास्तवमा द्वारिकामा कृष्णले गरेकै जस्तो खातिरदारी गरे। मन ज्यादै अस्थिर भयो। यत्रो वर्ष बिर्सिएको कुरा छलछली सम्झना आयो। हामी त यात्राको क्रममा मिति तिथि सबै भुलिसकेका थियौं। यतिसम्म कि आफ्नै उमेर पनि अब मलाई थाहा थिएन। एक दिन मैले राजालाई सोधे हामी द्वारिकाबाट हिँडेको कति वर्ष भयो भन्थे कृष्ण त्यस बेला। उनले भने तपाईँहरू द्वारिकाबाट हस्तिनापुरसम्म सँगै हुनुहुन्थ्यो रे। यो उत्तरखण्ड लाग्दा तपाईँ हस्तिनापुरबाट हिँडेको 5 वर्ष भइसकेको थियो। पहिलो वर्ष हामीले पुष्कर नैमिषारण्य सतपथ कामाक्ष विश्वनाथ आदि तीर्थको भ्रमण गर्यौं तर त्यतातिर तपाईँ पुगेको कसैले पनि बताउन सकेनन्। विश्वनाथको दर्शन गरी गंगा स्नान गरेर कृष्णले तपाईँका नाममा ठूलो दान दक्षिणा गर्नुभयो काशीमा। एक वर्षपछि हामी फेरि द्वारिका फर्कियौं। कृष्णको साह्रै खोजी भइरहेको रहेछ। दादा बलराम पनि त्यसै बेला तीर्थाटन निस्कन लागेका रहेछन्। कृष्ण पुगेपछि अब पालो गर्नुपर्छ भन्ने कुरा चलेछ। बलराम तीर्थाटनबाट फर्किएपछि फेरि अर्को वर्ष हामी यता लाग्यौं। उनका कुराका हिसाबले हामी तीर्थाटनमा निस्केको 12 वर्ष जति भइसकेको थियो। यो 12 वर्षले मलाई झल्यास्त पाण्डवहरूको वनवासको स्मरण गरायो। उनीहरूको पनि अब गुप्तवासको समय आइसकेको हुनुपर्थ्यो। मलाई झलझली कृष्णको सम्झना आउन थाल्यो। तिनको म प्रतिको निष्ठाले म पग्लिएकी थिएँ। मैले पिल्लीलाई भने, बहिनी अब हामीले यो यात्रालाई स्थगन गर्नुपर्छ। बहुत घुम्यौं हामी, जीवनको 12 वर्ष हामीले यो भ्रमणमा बितायौं। अब बाँकी वर्षहरू कुनै एक ठाउँमा पीठको स्थापना गरी त्यही बसेर लोक कल्याणको कामना गर्नुपर्छ। हामीले झण्डै 3 महिनाको यात्रापछि हामीले कोशी नदी तरेका थियौं। हामीसँग आएका युवकहरूलाई 15 दिनपछि फर्काइदिएका थियौं। पहाड़ै पहाड़, उकाली ओह्राली, नदी जंगार हुँदै कोशी किनारमा आइपुगेका हामी ज्यादै थकित पनि थियौं। यसपालिको यात्रा भने हाम्रो दिगदार लाग्दो भयो। उद्देश्यमूलक यात्राले दिगदारी पैदा गर्दो रहेछ। यसपालिको यात्रामा हामीलाई चाँडै द्वारिका पुग्ने इच्छा प्रबल भएको थियो। इच्छा मात्र प्रबल थियो, शरीर प्रबल थिएन। त्यसैले
1: एक एकवटा स्वर्ण मुद्रा तिरी नाउँबाट हामी पारी तरिसकेका थियौं। माझीले नै हामीलाई विष्णु पादुका र तन्तकालीको महात्म्य बताएर त्यसको एकपल्ट दर्शन गर्ने सल्लाह दिएका थिए। दुवै तीर्थहरू नजिक नै रहेकाले हामी उत्साही भएका थियौं। विष्णु पादुकामा मानिसलाई आफ्ना मृत पुर्खाहरूको उद्धार गर्नका निम्ति आउँदा रहेछन्। त्यहाँ आएर श्राद्ध गरेपछि पितृहरू पार तर्छन् भन्ने विश्वास रहेछ। हरेक वर्ष पौषी औंसीमा ठूलो भीड़ लाग्दो रहेछ। सत्ययुगमा भगवान विष्णुले टेकेको पाइला भनी ढुङ्गा पूजिँदा रहेछन्, जसमा मानिसका पाइलाको छाप जस्तो देखिने आकृति रहेछ। विश्वासलाई जेमा लगेर अल्झाए पनि कति सजिलै अल्झिन सकेको जस्तो लाग्यो मलाई। हामीले पनि संग्लो र चिसो पानीमा स्नान गर्यौं, पूजा गर्यौं। पार तरे पनि नतरे पनि दिगम्बर पिता वृष भानुको स्मरण गरी जल चढाए। मैले पिल्लीलाई पनि भने, उसले पनि आफ्ना पति र ससुराका नाममा जल चढाई। खुशी लाग्यो। कमसेकम तीर्थकै विश्वास नभए पनि आफ्ना दिगम्बर पितृहरूको स्मरण त गरियो कैयौं वर्षपछि। यस्तो पवित्र तीर्थस्थलमा टाढा टाढादेखि मानिसहरू आफ्ना पितृलाई तर्पण दिन आउने गर्दा रहेछन्। हामी त्यहाँ पुग्दा एउटा ठूलो लावा लश्कर थियो, कुनै महाराजाको सवारी जस्तो थियो। त्यहाँ हामीले पनि दर्शन गर्यौं त्यस शिलाको, जसमा भगवान विष्णुका पाइलाका दाम हो भन्थे। त्यस भीड़मा अलग्गै देखिएका हामी दुईको परिचय मागिने एक नारीले हामीले पनि सहजै आफ्नो परिचय दियौं। हाम्रो परिचय पाएपछि खुशी हुँदै पाखुरामा समातेर ताने जस्तो गरी तिनले एकजना प्रौढ पुरूषका अगाडि पुर्याइन् र तिनले हाम्रो परिचय तिनका अगाडि दोहोर्याइन्। ती पुरूष अल्लमल्ल परेर हेरेको हेरे भए। उनीहरूको परिचय पायौं। हामीले पनि उनीहरू मेची नदीको पश्चिम दक्षिणमा अवस्थित एक अग्लो भूभागमा राजभवन निर्माण गरी बसेका कोचवंशी राजा वीर सिंह र तिनका 3 रानी तथा सुरक्षा सेनाहरू रहेछन्। उनीहरू पनि आफ्ना दिगम्बर पितृहरूका तारणका लागि आएका रहेछन्। मेरो परिचय पाएपछि राजा वीर सिंहले आदर भाव प्रकट गर्दै भने, तपाईँले वैष्णवी रूप धारण गरी द्वारिकाबाट हिँडेको 12 वर्ष जति भइसकेको कुरा हामीले थाहा पाएका थियौं। तपाईँको खोजीमा श्रीकृष्ण म कहाँ समेत आइपुग्नु भएको थियो। एकाएक आज भेट हुँदा साह्रै खुशी लागेको छ। उनीहरूको रथमा चढ़ाएर पुर्याए हामीलाई दन्तकाली पनि माथिसम्म पुग्न सक्ने बाटो थिएन। तलैदेखि हिँडेर गयौं। शिवपत्नी सतीदेवीले आत्मदाह गरेपछि प्रेमले पागल भएका शिवजीले मृत सतीको लास काँधमा हाली विश्व भ्रमण निस्केका बेला सतीदेवीको कुहिएको लासबाट दाँत झरेकाले त्यस तीर्थको नाम दन्तकाली रहेको भन्ने किमदन्ती रहेछ। त्यहाँ पनि पूजा आजा गरियो। राजा वीर सिंहका प्राणीहरूसँग पनि हामी घुलमिल हुँदै गयौं। उनीहरूले कुरै कुरामा अर्जुनको प्रसंग निकाले। अर्जुनले नागराजाका राज्य राजा कौरणीकी छोरी उलुपीसँग विवाह गरेका र ती उलुपी वीर सिंहकी जेठी पत्नी दिलुपीकी बहिनी रहेको कुरा थाहा भयो। अर्जुनसँगको नाताले कृष्णसँग पनि उनीहरूको राम्रो सम्बन्ध रहेछ र कृष्णको कारणले हामीले स्वागत पाइरहेका थियौं। दन्तकालीको पूजा सकेर राजा वीर सिंहको सवारी चल्यो विराटनगरतिर। विराटनगरबाट पूर्व लाग्दा सिधै पुग्न सकिँदो रहेछ कोचनगरमा। रानीहरूले कुरा गरे। विराट राजाहरू उनीहरूको पारिवारिक सम्बन्ध छ। विराट राजाले वीर सिंहका बुढा बाबुकी छोरी हेरचाह गरेका थिए र आफ्नो सालो किचकलाई मन्त्री नियुक्त गरेका थिए। किचकले जे भन्छ राजा त्यो मात्र मान्न विवश थिए रे। किचकको ठूलो दबाव छ विराट राजामा भन्थे। तर हामी विराटनगर नपुग्दै बाटोमा थाहा पायौं, अघिल्लो दिन राति कुनै गन्धर्वले किचकको वध गरिदिएछ। गन्धर्व पत्नीलाई हातपात गरे बापत उसले पाएको दण्ड रहेछ त्यो। किचकको वधका कारणले सारा नगर बन्द भयो। मानिसहरू घरबाट निस्कन सकेका थिएनन्। अहिले राजदरबारभित्र राजाको मन्त्रीकै सुरक्षा हुन नसकेकोमा राजाको ठूलो आलोचना भइरहेको थियो। वीर सिंहलाई यो जात्रा बड़ा अप्ठ्यारो परेको थियो। त्यत्तिकै जाउँ भने कसरी जाउँ, बसु भने यो दुतान्त शोकमा के बस्नु। वीर सिंह भन्दै थिए, हुन त हाम्रा किचक दाई सानैदेखि त्यस्तै अर्काका पीर पार्न मन गर्ने आफूले चिताएको पुगेकै हुनुपर्ने स्वभावका थिए। आइसकेपछि अब दाह संस्कारमा भाग लिएरै जाने निर्णय गरे वीर सिंहले। शोकाकुल दरबारमा पुग्यो हाम्रो लावा लश्कर। साह्रै उत्तेजित भएका थिए किचकका भाइहरू। गन्धर्वकी स्वास्नी जोरानीकी सेविका थिए, त्यसैको लोग्नीले मारेको भने गन्धर्व पत्नीलाई तिनीहरूले समातेका थिए। किचकको लाससँगै त्यसलाई पनि डराउने भन्ने निर्णय गरिएको रहेछ। राजा विराट कि कर्तव्य विमूढ बन्नेछन्। राजा वीर सिंहका पछि पछि हामी पनि पुग्यौं लास नजिक। छत बिछत थियो लास। यस्तो बलियो मान्छेलाई मार्न सक्ने पहल मानै हुनुपर्छ भन्ने लाग्यो। लासकै छेउमा बाँधेर राखेको रहेछ एउटी नारीलाई। इशारा गरिएतिर यसो लम्केर हेरेको त म ठाउँको ठाउँ नै तर्सिए झै भाँसिए झै भए। बाँधेर राखिएकी थिइन् त्यहाँ द्रौपदी। हाम्रा चार आँखा भए, तिनले पनि तर्सिएर हेरिन् एकपल्ट र बिस्तारै आँखा मतिर केन्द्रित गर्दै टाउको हल्लाइन। मैले बुझे उनीहरू गुप्तवासमा रहेछन् र किचकको वध पक्कै पनि भीमसेनले गरेछन्। मन मनै सोचे यिनीहरूले द्रौपदीलाई जलाउन त सक्दैनन्, तर यो गुप्तवासको रहस्य सार्वजनिक भए फेरि उनीहरूको 12 वर्ष वनवास जानुपर्ने थियो। घमासान युद्धको सम्भावना देखे मैले, तर त्यो कसैलाई भन्नु हुने थिएन। नभन्दै द्रौपदीलाई समेत बाँधेर सब यात्रा शुरू गरिएको केही छिनमै बाटोमै एकाएक कतैबाट गन्धर्वहरूले भयानक आक्रमण गरेछन्। मलामीहरूको भागाभाग भयो। द्रौपदी रुँदै दौड़िएर दरबारमा आइपुगिन्। हेरि नसक्नु थियो यिनको अवस्था। देख्दै आँसु आउन खोज्यो। दाह संस्कार नै राम्रोसँग हुन सकेन। त्यहाँको अवस्था देखेपछि वीर सिंहले तुरन्तै आफ्नो सवारी चलाए। हामी त्यही रथमा चढ़ेर पूर्व लाग्यौं। कोष नगरमा हाम्रो ठूलो स्वागत थियो। खाने बस्ने कुराको साह्रै राम्रो व्यवस्था थियो। पालै पालो रानीहरू हामीलाई भेट्न आउने, सुख दुःखका कुरा गर्ने, हाम्रो यात्राका स्मरणहरू सुन्ने गर्थे। धेरै जसो समय भने उनीहरूले मसँग कृष्णसँगको प्रेम चर्चामा बिताउने गर्थे। ती कुराले उनीहरू खुशी देखिन्थे। पिल्ली पनि साह्रै रमाएकी थिए। अबको हाम्रो यात्रा स्थगन भएको थियो र व्यवस्थित जीवनमा फर्कदै गरेकाले त्यो प्रसन्न थिए। समय समयमा राजा वीर सिंहले पनि मेरो सजिलो असजिलोको चासो लिन्थे। समय बिताउन के गर्ने भन्ने समस्या भइरहन्थ्यो। वैष्णवी रूप धारण गरे पनि हामी त्यस्ता अन्ध विष्णु भक्त थिएनौं। विष्णु पूजामा त्यति विश्वास थिएन मेरो। तीर्थस्थलको भ्रमणलाई मैले त मनमनै सांस्कृतिक र पुरातात्विक अध्ययनका दृष्टिले उपयोग गरेकी थिए। ठाउँ ठाउँमा आएको हाम्रो विश्वासका अनौठा रूपहरूलाई हेरेकी थिए। कोच नगरमा पनि एउटा भव्य कालीको मन्दिर रहेछ। यी कोच वंशीहरू सोडितपुर र प्राय ज्योतिषपुर राज्यका आसपासबाट बसाई सरेर यता आएका रहेछन्। कामाक्ष माईको ठूलो प्रभाव रहेकाले त्यहाँ पुगे पनि काली मातालाई इष्ट देवीका रूपमा मान्ने चलन रहेछ। दरबारकै परिसरभित्र एउटा भव्य कालीको मन्दिर थियो, जहाँ बिहानैदेखि सम्पूर्ण दरबारियाहरू पूजापाठमा व्यस्त हुन्थे। मनमा जे भए पनि उनीहरूसँगै काली माताको दर्शन गर्न जान्थ्यौं। हामी पनि दिउँसोतिर नगरका वरिपरि भ्रमण गर्थ्यौं। नगरदेखि पूर्वमा रहेको मेची नदीको शीतल हावाले हामीलाई आनन्द दिन्थ्यो। मेचीका बगरमा गएर खुल्ला हावा र वातावरणमा स्नान गर्दा साह्रै आनन्द लाग्थ्यो। खोल्सा कोल्सी दह झाडी भरिएको थियो। जताततै मानिसहरू झुक्किएर भासमा परेर देख्दा देख्दै हराएका कथा अनगिन्ती थिए। त्यहाँ बाघ र हात्तीको डर पनि सदा रहिरहने गर्थ्यो, तर अत्यन्त मलिलो र उर्वर जमिन रहेछ। अन्नबाली प्रशस्त उब्जनी रहेछ। घरेलु माटाका दरा र कलात्मक भाँडाकुँडाका लागि प्रसिद्ध रहेछ यो नगर। दक्षिणतिरबाट आउने व्यापारीहरूले माटाका कलात्मक कर गहना भाँडाकुँडा र सरसामानहरू रमाउँदै किनेर लैजाने गर्दा रहेछन्। लड भीर गर्न अत्यन्त सिफालु कोच सेनाहरूले थुप्रै युद्धहरू लड़िसकेको अनुभव पनि रहेछ। यस क्षेत्रमा कोचहरूको बहादुरीको चर्चा व्यापक रहेछ। सरल सोझा र इमान्दार स्वभावका यिनीहरू सबैसँग मिल्न सक्ने रहेछन्। झुरूप झुरूप घरहरूको बस्ती एउटै ठाउँ खादिएर रहेको र ती बस्तीका बीचमा एउटा ठूलो मुखियाको घर हुँदो रहेछ। प्रत्येक गाउँका मुखियाले राजाका प्रतिनिधिका रूपमा रहेर काम गर्ने, कर असूल गर्ने र न्याय निसाफ गर्ने गर्दा रहेछन्। यहाँ आएको 5-6 महिना जति त डुलेर घुमेर र रमाएरै बित्यो। द्वारिका जाने योजना मनमा राखेर 6 महिना बितिसकिएछ। यहाँबाट द्वारिकाको दूरी पनि झण्डै 2 महिना जतिको हुनुपर्छ भन्ने अनुमान थियो मेरो, तर यो कुरा राजा वीर सिंहले भत्काइदिए। उनलाई पहिलो पल्ट ज्वारीका पुग्न 27 दिन लागेको थियो रे। रथमा घोडालाई विस्तारै आराम गराउँदै जाँदा 3 दिन लागेको बताए। द्वारिका नगरको उद्घाटनका बेला उनी त्यहाँ पुगेको बताउँछन्। डुल्ने घुम्ने कुराहरू पनि सकिए। कफकाफका प्रसंग पनि दोहोरिन थाले। समय पनि विस्तारै बर्खा लाग्न थाल्यो। गर्मी झन बढ्छ भन्थे बर्खामा। पिल्ली फस्याइली रमाइली र विनोदी स्वभावकी भएकीले जहाँ पनि त्यसका साथी भइहाल्थे त्यो कहीँ कहीँ पुगेर मनोरञ्जन गरिरहेकी हुन्थी। रानीहरू पनि छिनछिनमा पिल्लीलाई बोलाइरहन्थे। एक प्रकारले मलाई प्रशस्त एकान्त प्राप्त भएको थियो। यस एकान्ततालाई उपयोग गर्ने सम्बन्धमा एक दिन सोचे। मैले यत्रो लामो यात्रा गरे, अनेक अनुभवहरू भए। जहाँ जाँदा पनि जसले पनि पहिला त्यही यात्राको चर्चा गराउँछन्। कति भनिरहने, कुनै दिन भन्न नसकिएला मरिएला भनी बरू लेखिदिन पाए कस्तो राम्रो हुन्थ्यो। यस्तो सोच आएपछि मन प्रसन्न भयो। समय कटनी पनि हुने, विगतमा स्मरण ताजा पनि बन्ने र वैशाख पूर्णिमाका दिन बिहानै नुहाई धुवाई गरी पूजापाठ सकी शुद्ध मनले लेखन कार्य प्रारम्भ गरे। शुरूमा यात्रा वृत्तान्त मात्र लेख्ने सोच थियो, तर लेख्न थाल्ने बेलामा विचार आयो यति मात्र के लेख्नु, बरू आफूलाई स्मरण भएदेखि यताका सबै कुरा बेली विस्तार लगाउनु राम्रो होला र मैले राजाका मद्दतबाट प्राप्त गरेका यी पातला धातुका पत्रहरूमा वैद्यहरूले बनाएको कालो मसीले लेख्न थाले। बितेको सारा कुराहरू सम्झदै लेख्दै जाँदा कैयौं ठाउँमा म नराम्रो गरी रोएकी छु। लेख्दा लेख्दै कतिपल्ट लेखनलाई नै त्याग्न खोजेकी छु। मन भक्क्याने र आउने, विरक्त लाग्ने, रिस उठ्ने भइराख्यो प्राय सधैं। तर यो लेखन कार्यमा मलाई पिल्लीले साह्रै मद्दत गरेकी छ। उसले नियमित नसुत्ने, जिज्ञासा राख्ने र सुझावहरू नदिने गरेकी भए म यति ओरसम्म लेखेर ल्याउनै नसक्ने थिए। यस प्रकारले भन्ने हो भने लेखाईको सहलेखिका पिल्ली पनि हो। ठाउँ ठाउँमा पिल्लीकै चर्चा लेखेकी हुन्थे र उसलाई पढेर सुनाउँथे। त्यो खुशीले नाच्थे, हाँस्थे पनि भन्थे, दिदी तपाईसँग हिँड्न पाएर म त अमर हुने भए। अचेल पनि दिउँसो एकान्त पाई भने उसको चर्चा भएमा पत्रहरू निकालेर पढ्ने गर्छे। मेरो लेखाईका नियमित श्रोता भइसकेका थिए। रानी तथा तिनका सुसारेहरू कहिले काहीँ राजा वीर सिंह पनि जिज्ञासा राख्थे र सुन्ने गर्थे। तर रानीहरू मेरा स्थायी श्रोता हुन्। तिनीहरूको रूचि नै मलाई लेख्न प्रेरित गरिरहेको पनि हो। यो सम्पूर्ण कथा लेखिसक्दा मलाई 7 महिना लागेको छ। भर्खरै एक हप्ता अघि मात्र मैले यो मेरो स्मृतिमा रहेका सबै घटनाहरूलाई क्रमबद्ध गर्दै कोच नगरसम्म आइपुगेको कथा समाप्त गरेकी छु। यस लेखाईमा ढाँट ढुट र थपथाप केही गर्नु परेको छैन। देखे भोगेका सत्य तथ्यलाई लेखेकी हुँ। भविष्यमा जन्मनीहरूले पढ्न पाउन् भनेर भारतवर्षमा यस्तो युग पनि थियो र त्यस्ता मानिसहरू पनि थिए भन्ने कुरा यस अभिलेखले दिन सक्ला भन्ने लागेको छ। म आइमै मान्छे, मैले लोग्ने मान्छेहरूका सत्ता संघर्षलाई नजिकबाट देख्न पनि सकिन, भोग्न पनि परेन। तर आइमैको मनको पीर व्यथा र तिनको समाजमा रहेको अवस्थालाई भने बुझेसम्म लिपिबद्ध गर्न खोजेकी छु। पाण्डवहरूले आफ्नो गुप्तवास समाप्त गरी सार्वजनिक भई फर्किएछन्। शर्त अनुसार आफ्नो पूर्व राज्य फिर्ता माग्दा दुर्योधनले कसै गरी दिन मानेनन्। राजा धृतराष्ट्र र गान्धारीका कुरा पनि तिनले खाएनन् रे। कृष्ण सुलह गराउन आएका उनैलाई बन्दी बनाउन खोजेछन् दुर्योधनले। युद्ध हुने निश्चित भइसकेपछि दुवै तर्फका राजाहरू आफ्नो समर्थनमा सहयोग माग्न देश देशावर घुम्न निस्किसकेका रहेछन्। बलराम युद्ध विरोधी हुनाले त्यही तटस्थ बस्ने र तीर्थाटनमा लाग्ने भएछन्। कृष्ण पाण्डवका पक्षमा उभिएछन्। तर पाण्डवहरू विश्व सम्पर्कबाट 13 वर्षदेखि टुटेका हुनाले कूटनैतिक सम्पर्क विहीन भएका कारण तिनीहरूले झिनो बाह्य समर्थन र सहयोग पाउने सम्भावना रहेछ। त्यो सहयोग पनि कृष्णको कारणले मात्र। यहाँ पनि कृष्णको सन्देश लिएर द्वारिकाबाट मानिसहरू आएका रहेछन्। राजा वीर सिंहले उपयुक्त समयमा आफ्ना सेना लिई युद्ध मैदानमा उपस्थित हुने वचन दिएछन्। यो कुरा सुनेर रानीहरू डराए। तर राजालाई युद्धबाट रोक्नु नहुने र राजाले युद्धबाट भाग्नु पनि नहुने हुनाले रानुहरूले त्यो भाव व्यक्त गरेनन्। मसँग भने तिनीहरू पिरोलिन थालेका छन्, किचकको हत्यारा भीमसेन नै थिए भन्ने कुरा पनि तिनै मानिसहरूले सुनाए। त्यो सुनेर सबैजनाले विराट नगरको स्मरण गरेका थिए। युद्ध प्रारम्भ हुने तिथि मिति सहित फेरि हिजो साँझमा द्वारिकाबाट कृष्णको सन्देश लिई मानिसहरू आइपुगेका छन्। अघिल्लो सन्देश वाहकहरूले म यहाँसम्म आइपुगेको खबर लगेकाले यसपालि मेरा निम्ति पनि कृष्णले सन्देश पठाएका रहेछन्। राजाले कृष्णको अनुरोध पत्र पढ़ी जोशका साथ आफ्ना सेनापतिलाई कुरूक्षेत्रतिर कुच गर्नका लागि सेना तैनात गर्ने आदेश दिए। सुतेर आइरहेका, विदामा घर गएका सबै सेनालाई खबर गर्ने र हप्ता दिनको पुनर्ताजकी तालिम दिने आदेश दिएका रहेछन् वीर सिंहले। मेरा नाममा कृष्णले पठाएको पत्र बडा संक्षिप्त छ। त्यसमा उनले लेखेका छन्, तिमी जसरी भए पनि अब द्वारिका फर्क, तिम्रो रिस मरिसक्यो होला। माता कलावती साह्रै कमजोर हुनुभएको छ, तर तिम्रो समाचारले प्रसन्न पनि। हामी चाँडै कुरूक्षेत्रतर्फ जाँदैछौ। भयानक विश्वयुद्धको तयारी भइरहेको छ। युद्धमा बाँचिएछ भने तिमीसँग मेरो द्वारिकामा भेट हुनेछ। कृष्णको यो पत्रले साह्रै पोल्यो मन। एकपल्ट मात्र तिमीलाई देख्न पाए हुने थियो भन्ने लाग्यो। इच्छा बटारिएर आयो। मैले द्वारिका गएर के गर्नु, जहाँ कृष्ण हुँदैनन् सोचे, म पनि राजा वीर सिंहसँगै कुरूक्षेत्र जान्छु, जहाँ कृष्णसँग भेट हुन सक्छ। यो कुरा मैले राजा वीर सिंहसँग अनुरोध गरे। उनले गम्भीर भएर लामो मौनतापछि स्वीकृति दिएका छन्। मन प्रसन्न भएको छ। अब चाँडै हामी कुरूक्षेत्रमा पुग्नेछौ, जहाँ कृष्ण र पाण्डवहरूसँग मेरो भेट हुनेछ। युद्धको दृश्य पनि देखिने भयो। यात्राको तयारीमा जुट्दै पिल्ली साह्रै फुर्तिली भएकी छ। उसले यात्राका लागि आवश्यक तयारी गर्न थाली। यसपालि उसले यात्रालाई बढ़ी व्यवस्थित गर्न खोजेकी छे। रानीहरूले उसलाई उपहारका रूपमा दिएका गरगना लुका कपड़ा पनि जतनसाथ पोको पारिरहेकी छ। पिल्लीमा नयाँ जीवनको संचार भइरहेको देखेकी छु मैले। रानीहरू मलाई भेटेर गम्भीर हुन थालेका छन्। तिनीहरूको गम्भीरतामा मसँगको वियोग तथा युद्धमा पतिको संलग्नता दुवै छन्। युद्धमा गएको पुरूष फर्कन पनि सक्छ, नफर्कन पनि। आज कोच नगरको यस दरबारमा बास बस्ने अन्तिम रात हो। भोलि बिहानै हाम्रो यात्रा कुरूक्षेत्रतिर प्रस्थान गर्नेछ। यात्राको सम्पूर्ण तयारी पूरा भएको छ। मैले 7 महिना लगाई लेखेर तयार गरेको यो आत्मकथा साथै लान सकिन्थ्यो, तर हाम्रो यात्रा अझै अनन्त्रैतिर केन्द्रित रहेकाले सबैको सल्लाहमा यसलाई जेठी रानी दिलुपीका जिम्मामा छोडेर जाँदैछु। भविष्यमा उनीहरूले यसलाई द्वारिकामा पठाइदिने वचन दिएका छन्। 13 वर्ष अघि अनिश्चित यात्रामा निस्किएका हामी अब व्यवस्थित जीवनतिर फर्कन लागेका छौं। मनमा प्रसन्नता छ, खुशी लागेको छ। सबै विगतमा मनका कलमस जति पखालिएको अनुभव भएको छ। 7 महिना लगाई लेखिएको आत्मकथामा मनका कुना कानीमा रहेका सबै कुराहरू पोख्न सकेकीले पनि मन हलुङ्गो भएको होला। अब मेरो मनमा कसै प्रति गुनासो छैन। संसार उधारो, उज्यालो र फराकिलो देखिरहेकी छु। बाबाजीले अन्तिम पत्र पनि पढिसिद्याए। मानिसहरू कथा सुन्दा सुन्दाए एकोरो र भावुक भइसकेका थिए। राधाजीका हस्ताक्षरका अन्तिम वाक्य सिद्ध्याएर बाबा मौन भएपछि पो सबैजना छ्याङ्ग भएकै भएछन्। हामी पनि कथाकै संसारमा घुमिरहेका रहेछौ। आफ्नो वरिपरिको परिवेश नै बिर्सनी गरी कति राम्ररी डुब्बिएछ, सपनामै पुगे जस्तो। मानिसहरू बसेका ठाउँमै कोही आङ तान्न थाले, कोही उठेर जीव मर्काउन थाले, कोही झाडी जंगलतिर लाग्न थाले। पूर्वमा रिमरिम उज्यालो जस्तो देखियो, कुखुरा पनि बाँच्न थाल्यो, उज्यालो हुन लागेको संकेत। पूरै रातै बितेछ कथामा, तर कोही चटपटाएनन्। राति कथा वाचक भइरहेका बेला कतिखेर स्वयंसेवकले प्लास्टिकका कपमा रातो चिया बाँडिरहेका सम्झना छ। 2 पल्ट जति प्रेटो म्याक्समा हावा भरिएको थियो। शुरू शुरूमा बाबा पनि अड्किँदै थिए, तर कथाले आफ्नो गति लिएपछि बाबा पनि कथाभित्रै लीन भएछन्। पानाहरू पल्टिएकै सायद तिनलाई पनि थाहा भएन होला। कथा सुनिरहेका बेला हाम्रा पछाडि बसेका महिलाहरू कति ठाउँमा रिसाउँथे, कति ठाउँमा रमाउँथे। खास गरी एक नंसाले राधालाई भनिरहेका कुराले तिनीहरू जोसिएका थिए, खुशी पनि भएका थिए। गुनगुन गर्दै एउटी बिस्तारै बोलेकी थिइन्, हेर त कस्तो गरेका रहेछन्। उति बेलैदेखि हेपिएका हामी अर्की छेउ कि चुप लाग्न भनेको पनि सुनिएको थियो। अब कथा समापन भएको सम्झी मानिसहरू आफ्ना घरतिर जाने प्रान्तकालमा सोच्ने छालेका बेला माइकमा फेरि आवाज आयो। बाबाजी कथा वाचनकै धुनमा बोलिरहेका थिए। भोलिपल्ट बिहानै कोच नगरबाट उनीहरूको यात्रा प्रारम्भ भएको थियो। राजा वीर सिंह, तिनका सेनापति र हात हतियारहरू एउटा रथमा थिए। राधा पिल्ली उनीहरूका सरसामान अर्को रथमा थिए। सेनाहरू अघि पछि घोड़ा र पैदलमा थिए। निकै दिनको यात्रा हुनाले शान्त र धीमा गतिमा थियो हिँडाई। ठाउँ ठाउँमा आराम गर्दै घोड़ाहरूलाई दाना खुवाउँदै खाना पकाउँदै खाँदै यात्रा अगाडि बढ़िरहेको थियो। बाटामा सिपाहीहरूले मृगको शिकार गर्दै बोक्दै पनि गर्थे। यात्राभरि वनभोजका रूपमा मृगको मासुसँग खाना खाइरहे। तिनीहरूले जंगल झाडी फाटिलो मैदान नदीको किनार आदि अनेक प्रकारका ठाउँहरू नाक्दै अगाडि बढे रहे। तिनीहरू कति ठाउँमा बाघ चितुवासँग अलिक टाढा टाढैबाट जम्का भेट पनि भए। आहा र हो हो गर्दै जंगलै थर्काउने सिपाहीहरू थकान र अज्ञात भएलाई बिर्सन बास बसेका ठाउँमा ठूलठूला मुढाहरू जोतेर आगो लगाई त्यसैको उज्यालोमा नाचगान गरेर रमाइलो पनि गर्थे। नाचगानमा पिल्ली निकै सिपालु रहेछे। राधाले त्यत्रो यात्रामा सँगै लिएर हिँडेकी उसमा त्यो गुण छ भन्ने थाहै पाएकी रहनेछिन्। पिल्लीले दक्षिण भारतीय गीत र नृत्यले सबैलाई चकित पारी कति ठाउँमा। तिनीहरूले धेरै कर गरेपछि ठाउँ ठाउँमा राधाले पनि केही गीत गाइन्। वस्त्रमा उनीहरूले गाउने गरेका प्रेम भावले भरिएका राधाका ती गीतहरूले युद्धमा हिँडिरहेका सिपाहीलाई आफ्नो घर, पत्नी र प्रेमिकाको स्मरण गरायो। मन मनमा दुखी भए तिनीहरू, त्यो कुरा बुझेर होला राजाले राधालाई गीत गाउन अनुरोध गर्नै छोडे। गीतको सत्ता राधाबाट उनीहरूले भारतवर्षको उनको 12 वर्षे यात्राका कथाहरू सुन्न थाले। पछिल्ला कथामा त कति ठाउँमा पिल्लीले पनि रोचकता थप्थी। पिल्ली बोल्न थालेपछि एकपल्ट नाहासी कोही बोल्दैनथ्यो, सक्दैनथ्यो। उसको भाषा र प्रस्तुति दुवैले हाँस्न मन लाग्थ्यो। बाटामा युद्धबाट भाग्दै आएका ढोड़ सवार र पैदलीहरू पनि भेट हुन्थे। उनीहरू वीर सिंहको यो लर्कोसँग डराउँथे। युद्धको भयावहताले ग्रस्त भएका कतिपयले दिशा भ्रमका कारण त्यतितिर आइपुगेका हुन्थे। झण्डै 15 दिनको यात्रा भइसकेको थियो। कुरूक्षेत्र पुग्न अब एक साता मात्रै लाग्ने अनुमान गर्थे बाटामा भेटिएका मानिसहरू। पैदलीहरू, घोड़ा सवारहरू तथा रथारोहीहरू नै पनि थाक्न थालेका थिए। दैनिक एकोरो यात्राले थकित हुँदै थिए। खानेकुराको भने राम्रो व्यवस्था भएकाले सिपाहीहरूको स्वास्थ्य भने त्यति गिरेको थिएन। युद्धमा हिँडेका तिनीहरूको आत्मबल खस्न दिनुभएको थिएन पनि। त्यसैले राजाले वक्तव्य दिन्थे, सुनेर जोसिन्थे तिनीहरू। तर राजाले भगौटेहरूबाट जति नै तर्साउन र जोगाउन खोजे पनि एक दिन एउटा भगौटे सिपाही राजाको अघि लगलग कामदै बडा दयनीय हालतमा उभियो। त्यसका शरीरभरि घावै घाउ थियो। कति दिनदेखिको त्यो भोको र थकित थियो। शरीरका कपड़ाहरू च्यातिएका र खुट्टा सुनिएका थिए। जिउ डाल अनुहार हेर्दा बहादुर सेना जस्तो लाग्थ्यो। तर युद्ध मैदानबाट भागेको त्यसप्रति राजाको सहानुभूति थिएन। तैपनि मानवताका नाताले त्यसका कुरा सुने। त्यसले भन्यो, महाराज, म विदर्भ देशको सेना थिए। हामी पाण्डवका पक्षमा कुरूक्षेत्रमा लड़िरहेका थियौं। युद्ध साह्रै भयानक र विध्वंसकारी छ। सबै वीरहरूले आफ्ना घातक अस्त्रहरूको प्रयोग गरिरहेका छन्। एउटै बाणले हजारौंलाई सखा पार्ने विस्फोटन गर्छन्। सबैसँग बिजोग छ पैदलीहरूको। युद्ध मैदानमा हजारौं हात्ती घोड़ाहरू मरिसकेका छन्। सिपाहीको लास त कसले गन्ला? ठूलठूला व्यक्तिहरूको व्यवस्थित दाह संस्कार हुन्छ। सामान्यका लागि पहिले नै खनेर तयार राखेका बड़ा बड़ा खाडलहरूमा सामूहिक गाड्ने काम हुन्छ। एउटा कुरा व्यवस्थित र अनुशासित छ, त्यो हो युद्ध अवधि। प्यान सूर्योदयदेखि शुरू भएको युद्ध सूर्यास्तमा स्थगित हुन्छ। युद्ध स्थगित भएपछि सबै दाजुभाइ जस्ता, मित्र जस्ता एकअर्कालाई भेट्ने, एकअर्काको स्वास्थ्यको ख्याल गर्ने, मारिएकाहरूका सम्झनामा शोक मनाउने आदि काम हुन्छ। भीष्म पितामह ढलेपछि मैले खप्न सकिन, त्यस्ता वीर र वृद्धले पनि ढल्नु पर्यो। त्यो पनि अर्जुनका बाणले। हुन त युद्ध भनेपछि युद्धै हो, तर पनि म कमजोर रहेछु, सकिन खप्न युद्धको त्यो विभीषिका। म त आफ्नो घोड़ा लिएर भागे। राति 2 दिनपछि घोड़ा हिड्न सकेन। त्यसपछि यत्तिकै छाडी राखेर हिँडे। म कहाँ आइपुगे, कता जाँदैछु केही थाहा छैन। भोको र बिखर्ची छु, महाराज दया होस्। राजा वीर सिंह त्योसँग साह्रै रिसाए। युद्ध मैदानबाट भाग्ने सेनाप्रति राजाको कुनै सहानुभूति हुँदैन। वीर सिंहले पनि त्यसलाई केही दिन मानेका थिएनन्। तर त्यसका कुराले प्रभावित भएकी राधाले आफूसँग भएको केही स्वर्ण मुद्राहरू दिएर चाँडै आफ्नो घर पुग्ने आशीर्वाद दिन्। त्यो भगौटे सिपाहीको कुराले वीर सिंहका सिपाहीहरूमा पनि नराम्रो प्रभाव परेको थियो। मनमा कता कता तिनीहरू डराएका थिए। तिनीहरू राति बास बसेका ठाउँमा पनि त्यति जागरिलो भएर नाचगान गर्न छाडे। एक ठाउँमा बास बसेको उठेर भोलिपल्ट हिँड्न लाग्दा गन्तीमा 3 जना सिपाही पुगेनन्। कता गए होलान् तिनीहरू? सबैले प्रश्न गरे। राजालाई ठूलो पीर पर्यो। अघिल्लो दिनको भगौटेको कुराले ती डराएर भागेको हुनुपर्छ भन्ने अनुमान गरे सबैले। तर अलिक पर जंगलमा एउटा सिपाही त झुण्डिरहेको थियो रूखमा। त्यो दृश्यले भने सबै वाक्क भए। युद्धमा बहादुरीका साथ जित्न वा मर्न हिँडेको एउटा सिपाहीको बीच बाटोमा आत्महत्या गरेको थियो। त्यसले किन त्यसो गर्यो होला भन्ने छट्टै कसैले अनुमान गर्न सकेन। तर त्यो दृश्य देखेर रुनी एउटा सिपाही भन्दै थियो, अस्तिकै दिनदेखि बाटाभरि त्यो आफ्नो बिरामी आमा र सुत्केरी स्वास्नीको स्मरण गरिरहेको थियो। युद्धबाट फर्काइदिने हो होइन, साह्रै बिजोग हुने भयो तिनीहरूको भन्दै थियो। हिजो राति धेरै बेरसम्म निदाएकै थिएन, गनगनाइरहेको थियो। थाकेको शरीर कति बेला निदाएछु थाहै भएन। तुर्लुङ्ग झुण्डिएको त्यसको लासलाई तर उतारेर एउटा खाडल खनी दाह संस्कार गरियो। त्यस दृश्यले छन् नराम्रो प्रभाव पर्यो सिपाहीहरूमा। राजाले लामो वीरतापूर्ण वक्तव्य दिएर सिपाहीको मनोबल बढ़ाउन खोजिरहेका थिए। तर युद्ध विभीषिका सुनेर डराएका तिनीहरूको आत्मबल उचाल्न भने निकै गाह्रो परिरहेको थियो। जति जति यात्रा छुट्टिँदै थियो बाटामा निराश थकित र शोकाकुल बस्तीहरू भेटिन लिन थाले गाउँमा पुरूष एउटै थिएनन्। साना केटाकेटी र महिलाहरू मात्र फाट्टफुट्ट देखिन्थे। धेरै त बसेर रोइरहेका हुन्थे। एउटी पागल जस्ती आइमाईले राजाको रथलाई छेकेर कराई, ए राजा, मान्छे मार्न नजाऊ, त्यता त हत्याराहरूको बजार लागेको छ, हाम्रा छोराहरूको शिकार खेल्न व्यस्त छन् कुरूक्षेत्रमा ठूलाहरू। दाजुभाइको अंश बन्दामका लागि हामी सर्वसाधारण गरीबहरूको रगतले ती नुहाइरहेका छन्। हे राजा, तिमी जुन देशको भए पनि यो विचारा जनताका छोरालाई बिना कारण किन मराउँछौ? हेर, मेरा चार भाई छोरा र पति पाँचै जनालाई मराइदिए दुष्ट दुर्योधनले। तिनका पक्षमा लड्न गएका उनीहरू उतै मारिए। आज म रित्तो छु, मेरो काख र सिन्दूर दुवै मेटियो। तिनी बाटैमा लडबडिएर रुन लागिन्। यो दृश्यले त धेरैका आँखा रसाए। राधा र पिल्ली एकोरो जस्ता भएका थिए। राधा आफ्नो रथबाट ओर्ली त्यस आइमाईको नजिकमा गएर उभिन्। केही भन्न भनी गएकी तर केही बोल्न सकिनन्। त्यतिकै फर्केर आएर बसिन्। आफ्नो रथमा केही नबोलेका राजाले यात्रा अगाडि बढाए। बाटोको छेउमा उभिएकी त्यो महिला कराइरहेकी थिए, नजाऊ छोराहरू, अकालमा मर नजाऊ। एउटा राज परिवारको अंश बन्दाको झगडामा तिमीहरू अर्को देशका छोराहरू मर्न नजाऊ। स्वार्थीहरूका पक्षमा लड्न नचाऊ। जसकै पक्षमा लडे पनि तिमी अन्यायको पक्षमा लडेका हुन्छौ। कुरूक्षेत्रमा लडिरहेकाहरू कोही पनि न्याय र सत्यका पक्षमा छैनन्। पापीहरूको विनाश लीला चलिरहेको त्यहाँ हामी सर्वसाधारणका छोराहरू किन मार्छौ? यता जति जति अगाडि बढ्दै गयो यात्रीहरूमा निराशा पलायन र भयग्रस्तता बढ़िरहेको थियो। राजाको जोश पनि सेलाउँदै गएको थियो। युद्धको सरकारले भेटेका केही मानिसहरूको स्थितिले त्यो कति भयानक छ भन्ने अनुमान गर्न सकिन्थ्यो। अरू जहाँबाट भागिरहेका थिए उनीहरू त्यतैतिर दौड़िरहेका थिए। आगोतिर बढ़िरहेको त्यस यात्रामा सहभागीहरू दिनदिनै खट्दै हराउँदै गइरहेका थिए। धेरै जसो पैदलीहरू समूह समूहमै भागिरहेका थिए। एक दिन बचेका सेनालाई सम्बोधन गरी राजाले भने, युद्ध भनेको वीरका लागि महो। कायरहरू जहिले पनि युद्धभूमिबाट भाग्छन्, नभागे त्यही मारिन्छन्। कातरहरू नै सबैभन्दा पहिला मारिने गर्छन् युद्धभूमिमा। कातरहरूको ठूलो संख्या भन्दा बहादुरको सानो झुण्डले धेरै काम गर्न सक्छ। आफैलाई अल्झाइरहने ठूलो भीड़ले आफैलाई पनि अभर पार्न सक्छ। तसर्थ जो जो भागे तिनीहरूलाई मैले क्षमा दिएको छु। अझै पनि हाम्रो यो समूहमा कसैलाई डर लागेको छ र घर फर्कने इच्छा छ भने म खुशी साथ विदा गर्छु। जो सासी र आँटी छ उनीहरू मेरा पछि आउनु। कातरहरूलाई यहीँबाट घर फर्किन स्वीकृति छ मेरो। राजाका कुराले सेनाहरू केही ताते जम जमाए र राजाको जय जयकार गरे। आफूलाई कातर नभएको देखाउने प्रयत्न गरे। लगातार तीन हप्ताको यात्रापछि कुरूक्षेत्र पुगेको वीर सिंहको कोच सेना अलमल्ल परेको थियो। कुरूक्षेत्र सुनसान थियो। सिनु कुएको दुर्गन्ध व्याप्त थियो। स्याल कुकुर गिद्धहरू आपसमा झम्टी झम्टी गरिरहेका थिए। भत्केका रथहरू, मरेका हात्ती घोडाहरू, जताततै छरिएका हात हतियारले एउटा काली लाग्दो वातावरण थियो। त्यहाँ आँखाले भ्याएसम्म नै त्यो विभत्स दृश्य देखिन्थ्यो लाग्थ्यो। त्यहाँ यमराजले एक्लै दौड़ लगाएका थिए। कुरूक्षेत्रको त्यो रूप देखेर राजा बेहोश भइन्। राजा वीर सिंह आफै पनि लाटिए जस्ता भएका थिए। उनीहरू कुरूक्षेत्र पुग्दा 18 दिनको भयानक युद्ध समाप्त भइसकेको थियो। भारतवर्षका सम्पूर्ण वीरहरू मारिसकेका थिए र करोड़ौं सेनाहरू समाप्त भएका थिए। कौरव र पाण्डवको गृह कलहले सम्पूर्ण भारतवर्षलाई अग्निमा होमेको थियो र कृष्णले खाण्डव वनमा लगाएको आगोमा परि मरेका वन्य जन्तु झैं मारिएका थिए सम्पूर्ण पुरूषहरू। बाबाजीका यी कुरा सुनेर श्रोताहरू अलमल्ल परिरहेका थिए। अहिले बाबाजीका अघि कुनै पाठ्य सामग्री थिएन। तिनी केही नपढ़ी आफ्नै मनले फटाफट कथा भनिरहेका थिए। तर कथाको सिलसिला व्यवस्थित र पत्यारिलो थियो। तिनको अनुहार पहिलाको वाचन कथा भन्दा पहिले बढ़ी गम्भीर र दुःखद जस्तो थियो। यो कथा भनिरहेका बाबा अघिको कथा भनिरहेका भन्दा एकदमै अर्कै जस्ता भएका थिए। घर घर जान हतार गरेर उठेका अलिक परसम्म पुगिसकेकाहरू पनि बाबाले फेरि कथा वाचन शुरू गरेपछि फर्किएर आएका थिए। बाबाको यो पछिल्लो कथा वाचन भने श्रोतालाई हाउडी जस्तो लाग्यो। बाबाले हामीलाई त्यस्तै उडाउँदै छन् भन्ने सोचे कतिले चाहिँ त्यसका पछि पनि कुनै रहस्य हुनुपर्छ भन्ने ठाने बाबा कथा भनिरहेका थिए। बीचैमा उहाँलाई रोकेर कृष्ण हुमागाईले सोधे, बाबाजी तपाईँ त मुखैले कथा भन्न थाल्नुभयो। राधाले लेखेको कथा त अन्त्य भइसकेको छ, फेरि यी कुरा तपाईँ के का आधारमा बताउँदै हुनुहुन्छ? हुमागाईको प्रश्नले सारा वातावरण सुनसान भयो। बोल्दा बोल्दै बाबा चुप भए। श्रोताहरू पनि चुपचाप भए। धेरैजनाले हुमागाईको प्रश्नको समर्थन गरे। हो, कृष्णजीले ठिक प्रश्न उठाउनुभयो, माधव विद्रोहीले थपे। प्रश्न गर्न पत्रकारहरू जगमगाएका थिए। लेखनाथ र म चुपचाप थियौं। हामीलाई पनि अनौठो लागिरहेको थियो। त्यो पत्रकारको प्रश्नले बाबा एकदमै गम्भीर र भावुक जस्ता देखिए। तिनको अनुहारको रंग नै परिवर्तन भयो। गला अवरूद्ध भए झैं धेरै दुखी जस्ता पनि देखिए। तिनी निकै बेर खोलिएर सबका आँखा र कान बाबाकैमै केन्द्रित भएका थिए र वातावरण शान्त थियो। उनी निकै लामो मौनतापछि बाबा बोले, अहिलेको बाबाको आवाज पहिलाको जस्तो थिएन, त्यो त कहाँ कहाँ एकान्त गुफा भित्रबाट डोलिएर निस्किएको जस्तो थियो। बाबा कुनै हजारौं वर्ष अघिको युगतिर फर्किए जस्तो लाग्थे। तिनले भने, यी कुरा म जान्दछु र भनिरहेको छु किनकि त्यस बेला म पनि कुरूक्षेत्रमै थिए। सबै अलमल्ल भए, ट्वा परेर बाबालाई हेर्न थाले। लेखनाथले कोट्याएर मलाई भन्यो, म भन्थे नि यी साधारण साधु होइनन्, त्यो त साबित भइसकेको छ, तर हुन चाहिँ को? मैले आफैसँग प्रश्न गरे। त्यति भनेर बाबा फेरि चुप भएका थिए। बाबाको मौनता अधैर्य भयो। मानिसहरूलाई लीला बरालले सोधिहाले, बाबा तपाईँ त्यहाँ कसरी हुनुहुन्थ्यो, को हो तपाई? फेरि निकै बेर बोलेनन् तिनी। मानिसहरूको धैर्य बाँध टुट्न थालेको थियो। लामो सास तानेर आफू बसेको आसनमा स्थिति बदलेर निकै अप्ठ्यारो जस्तो अनुभव गरी तिनी बोल्न थाले। कौरव र पाण्डवहरूको पारिवारिक युद्धको ज्वालाले जलेर भस्म हुन नसकेको कालो ठुटो हुँ म सम्पूर्ण युद्धको अन्तिम पात्र, अन्तिम योद्धा र अन्तिम श्रापित व्यक्ति हुँ। मैले त्यहाँ सबै प्रकारका युद्ध अपराधहरू देखे, सबै अनुशासनको बलात्कार भएको देखे, जित्नी लिप्साले ग्रस्त मानवीय अहमको घिनलाग्दो दृश्य देखे। म त्यो सबैभन्दा अभागी र निर्दोषी दण्डित व्यक्ति हुँ जसले कुरूक्षेत्रको त्यस युद्धको सम्पूर्ण दोष आफ्नो टाउकोमा बोकेर बाँचिरहनु परेको छ। म कृष्णबाट दण्डित, श्रापित, पापिष्ट घोषित महाअभागी अस्वस्थमा हुँ बाबु हो। म युगौंदेखि मर्न नसकी घुमिरहेको एक अभागी द्रोण पुत्र अस्वस्थमा हुँ। सुनसान भयो जनसमूह, बाहिरको सास बाहिरै, भित्रको सास भित्रै भयो। मानिसहरूको आँखा छिम्किएनन् कसैका पनि। कतिका अनुहार पहेला भए, केहीमा आँखाले आँसु भरिएका थिए। मैले लेखनाथलाई च्याप्प समाते, ऊ शान्त थियो मानौ त्यसलाई त्यो कुरा पहिल्यै थाहा थियो। निकै बेरपछि चिन्तामणि दारले सोधे, बाबा तपाईलाई त बाल हत्याको आरोप लागेको छ होइन र? तपाईले पाण्डव सुतिरहेका पुत्रलाई छिर छेदन गर्नुभएको थियो भन्छन् पण्डितहरू। हो, मैले पाण्डव पुत्रको हत्या गरेको हुँ। युद्धले मातेको मस्तिष्कमा प्रत्येक अघि पर्ने व्यक्ति शत्रु देखिन्छ। अझ हार्दै गएपछि प्रथम प्रहार गर्ने प्रवृत्ति बढ्दै जान्छ। मैले कुरूक्षेत्रको युद्ध धर्मयुद्धको रूपमा हुन्छ भन्ने सुनेथे। प्रारम्भमा केही दिन त्यो युद्ध धर्मयुद्ध जस्तै थियो, सबै नियममा थिए। तर विस्तारै त्यहाँ षड्यन्त्रहरू हुन थाले। झुक्क्याएर मार्न थालियो, पछाडिबाट प्रहार गर्न थालियो, निहत्या मार्न थालियो। सारा युद्ध एकाएक विकृत भयो। युद्धका निम्ति बनाइएका सबै शर्तहरू बेसर्त हुँदै गए। युद्ध अपराधले पराकाष्ठ नाग्दै गयो। पाण्डवहरूले युद्धमा जाँदा अनुशासन भंग गरे। कौरवहरूले उनीहरूमाथि वर्षौंसम्म गरेको षड्यन्त्रको बदला पाण्डवहरूले युद्धभूमिमा लिए। उनीहरूले युद्ध नीति विपरीत नपुसक शिखण्डीलाई ढाल बनाई भीष्मको बद्ध गरे। मर्दै नमरेको मलाई मरेको प्रचार गरी पुत्र शोकले ग्रस्त मेरा पितालाई निवस्त्र अवस्थामा चिर छेदन गरे। युद्ध स्थगित भएका बेला जयद्रथको वध गरे। भाषिएको रथको पाङ्रो ठेल्दै गर्दा कर्णको हत्या गरे। गदा युद्धको नियम विपरीत सन्नीमा प्रहार गरी दुर्योधनको हत्या गरे। एकपछि अर्को नियम विरोधी युद्ध खेलबाट पाण्डवले कुरूक्षेत्रलाई रंग्याए। म पाण्डवहरूका यी सब कृत्यहरूबाट विक्षिप्त भइसकेको थिए। खास गरी मेरा पिता द्रोणलाई मेरो मृत्युको हल्ला फैलाई, पुत्र शोकको भ्रम उत्पन्न गराई मराएको कुरा म साह्रै नै व्यतीत थिए। मलाई गहिरो बदलाको भावना उठेको थियो। तिनीहरूमा पनि पुत्र शोकको भयानक पीड़ा दिलाउने मेरो इच्छाका कारण मैले निदाएका पाण्डव पुत्रहरूको वध गरेको हुँ। पाण्डव पुत्रहरूलाई बदलाको भावनाले हत्या गरे पनि उत्तराको गर्भमा प्रहार गर्न नहुने नि तपाईले? गर्भवती स्त्रीको सम्मान गर्नुपर्ने ज्ञान ऋषि पुत्र तपाईमा थिएन? पछाडिबाट आएको प्रश्न थियो यो। बाबाले बोले, ज्ञानको कुरा शान्त अवस्थामा मात्र हो, युद्ध अवस्थामा बुद्धि विवेक सबै लुप्त हुन्छ। ज्ञान बुद्धि विवेक सक्रिय रहेसम्म युद्ध हुँदैन नि। जब अहंकार बढ्छ, घमण्ड बढ्छ, अहमले जित्छ अनि जायज नाजायज सबै एकै हुन्छ। म पनि युद्धले मातेको थिए। मेरो दिमागमा एउटै पूर्वाग्रह थियो कि पाण्डवहरू निसन्तान हुनुपर्छ, जन्मन लागेको अभिमन्युको वंशलाई पनि सखा पार्नुपर्छ भन्ने मूढ वृद्धि सक्रिय भएको थियो। मैले त्यत्रो युद्धमा गर्न नहुने गरेको अपराध त्यही एउटा थियो। उत्तराको गर्भमाथि प्रहार गर्नु मेरो सबैभन्दा ठूलो अपराध थियो। त्यही अपराधलाई आधार बनाई कृष्णले मलाई निवस्त्र गरी छोडिदिए। उनले त्यस बेला मेरो निधारमा गरेको प्रहारको यो घाउ गाडे पल्टियो, निको भएन। विषाक्त हात हतियारको प्रयोग गरेछन् तिनले। दङ दङ्ती गनाएको कुहिएको घाउ निधारमा बोकेर 5000 वर्षदेखि म यस पृथ्वीमा घुमिरहेको छु। यस धरतीमा भइरहने अनेकौं परिवर्तनलाई देखिरहेको छु। म घाउ नै घाउले भरिएको, कहिल्यै नमर्ने युद्ध अपराधीको दण्ड भोगिरहेको एक निर्दोष ब्राह्मण पुत्र हुँ, जसले यस युगको विजय र वा पराजय दुवैमा कुनै फल पाउनु पर्ने थिएन। तिनी धेरै भावुक थिए। आज कैयौं वर्षपछि तिनले कुरूक्षेत्रलाई आलो स्मरण गरेको भान हुन्थ्यो। एकजनाले भन्यो, पछाडिबाट तर कौरवहरूले पाण्डवहरूमाथि साह्रै नै अत्याचार गरेका थिए नि बाबा, उनीहरूले त कम अन्याय खेपेका थिए र त्यस बेला विचारा पाण्डवहरूलाई एउटा विदुरले पनि तटस्थ रहेर भन्दा बढी साथ दिएनन्। कृष्णले सक्रिय साथ नदिएको भए पाण्डवको के गति हुँदो हो? हामीले सब कुरा जानेका छौं। महाभारत पढेर बाबाले सबै बसेकै ठाउँबाट आवाज आएतिर तन्केर हेरे, त्यो मानिसलाई देखौला झैं गरेर पूरा उज्यालो भइसकेको थिएन। निकै परसम्म अनुहारहरू प्रष्ट देख्न सकिँदैन थियो। लामो सास तानेर बोले, तपाईहरूको भनाई जायज छ, हजारौं वर्षदेखि पढ्दै आउनु भएको कथालाई नपत्याए केलाई पत्याउनु? तपाईहरूले, मैले पनि पढेको छु त्यो पुस्तक, तर साह्रै रिस उठ्दो र हाँस उठ्दो लाग्छ मलाई। त्यो कैयौं वर्ष अघि एक दिन व्यासजीसँग अनायासै भेट भएको थियो। मैले त्यस कृतिको चर्चा गर्दा त्यस बेला त्यसै लेखियो, पछि संशोधन गर्नु परे मिलाउने छु भन्नुहुन्थ्यो। सायद त्यसको संशोधन हुन बाँकी छ। यो पुस्तक त एक पक्षीय छ, पाण्डवहरूको पक्षमा जित्नेहरूको पक्षमा लेखकहरू मुक्त र स्वतन्त्र भएछन् भने साहित्यको अवस्था यस्तै हुन्छ। व्यास जस्ता लेखक त मुक्त रहन सकेनन्। जस्तै यत्रो लामो युगलाई नै अन्धकारमा राखेको छ, तत्कालीन प्रभाव परक लेखन पनि कहिलेकाहीँ यथास्थितिले दीर्घकालीन बन्न पुग्यो भने सुन्दरताको पनि साह्रै बिजोक हुँदोरहेछ। बाबु हो, तपाईहरू धैर्य गर्न सक्नुहुन्छ भने सुन्नुहोस्। अब मैले लेखेको महाभारत मानिसहरू अलमल्ल परेर बाबातिर हेरिरहेका थिए। हामी पत्रकारहरू भने जराक जुरुक्क उठ्यौं। हौस् त, कार्यक्रम पुस्तकका पानाहरूको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरूको श्रृंखलासँगै कृष्ण धारावासीको राधा पनि सकिएको छ। हामी आज राधाको अन्तिम श्रृंखलामा छौं र अहिलेसम्म राधा वाचन गर्यौं। तपाईलाई कार्यक्रम पुस्तकका पाना कस्तो लागिरहेको छ? सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो कार्यक्रम पुस्तकका पानाहरू, रेडियो सफलता 103.4 MHz, मासपारसाथ, पोखरा। हौस् त, अर्को हप्ता फेरि हामी अर्को नयाँ पुस्तक वाचन गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

0: ज्ञान बिना हो भक्ति पे भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे
0: श्रोताबिन मानव जीवनको यथार्थता परमचरम लक्ष्य र अधिक ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थको अनर्थ हुन जान्छ हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ अब लागौ स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ तापनि आनन्द भनेको के हो त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ इतिहासमा धर्माचार्यहरूले आआफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन् तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन् बरु उल्टै संशयमा पर्दछन् निखिल दर्शन समन्वयाचार्य जगतगुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ

हे काक भुसुंडी जी, तमाम प्रकार को शरीर को वर्णन पाइन्छ, त त्यसमा सबैभन्दा मूल्यवान शरीर कुन हो? किनकि 84 लाख प्रकार को शरीर हुन्छ, तपाईहरुले यो सुन्नु भयो होला। 84 लाख प्रकार को शरीर मा हामी घुम्दैछौ। अहिले मनुष्य शरीर छ, कुनै बेला हाम्रो कुकुरको शरीर थियो, बिरालोको शरीर थियो, यो प्रकारले घुमिरहन्छ। त महत्वपूर्ण शरीर चाहिँ कुन हो?

वेद परिवंश योग तत्वोपनिषद को 132-133 मंत्र में ऐसे को व्याख्या करिए को सा संसार चक्रेण कूप चक्रे घटा इव योग तत्वोपनिषद को 133 मंत्र बन्छ। यो जीवन जुन हामी देख्छौ कुकुर बिरालो कीट पतंग मनुष्य को यी सब पालै पालो बन्द छन् कुमाले को चक्र समान या इनारबाट पानी निकालेको तपाईले देख्नुहुन्छ नि त्यहाँ बाल्टिन घड़ा जे हुन्छ जुन घड़ा तल गएको छ त्यही पानी लिएर माथि आउँछ फेरि खाली त्यही घड़ा तल जान्छ हो कि होइन। त्यस्तै आज यो हामी मानव देह छ भोलि कुकुरको देह हुन्छ बिष्टाको कीडाको देह प्राप्त हुन्छ। त यो 84 लाख प्रकारको शरीर वेद त यहाँसम्म बताउँछ या माता सा पुनर्भार्या या भार्या मातरे वही अर्थात यो जीवन में जुन हमारी आमा छे ते अर्की जीवन में श्रीमती बन्छे फेरी श्रीमती आमा बन्छे भले तो कुकुर को योनिमा होस् बिरालो को योनिमा होस् तर बन्छे। वेद बताउँदैछ वेद क्यों भगवान तो यह 84 लाख प्रकार को शरीर में सबभन्दा महत्वपूर्ण शरीर कुन हो त्यो बताउनुस्। गरुड़ जी ले प्रश्न करे काग बुसुंडी जीलाई किनकि त्यसको बारे में जान्दछौं तब त मान्दछौं। मानिलिनुस् कि एक व्यक्ति तपेरको यो गाई घाट को त्रियुगा नगर पालिका भित्र टेम्पू चोक में हिड़े हिड़ा हिड़े उसे एक अंगूठी भेटो औठी तो देखियो यू उठाए हेर अरे पत्थर पनि धूलो लगे साधारण छा इसको जो रिंग छो सुन जस्तो तो लगे तैपनी हाथ में खेलाउँदै खेलाउँदै घर में लिया कहिले यू उठाएर लगाउनुहुन्छ कहिले त्यही टेबल तीर फैंकी दिनुहुन्छ त हेर्दा हेर्दै एक दिन लाग्यो कि कतै यो बहुमूल्य नहोस् सुनसुन नहोस् त आफ्नै एरिया को एक सुनारलाई लगेर देखाउनु भयो। सुनारले हेर्यो भने यो सुनसुन त होइन यो पत्थर पनि साधारण लाग्छ त्यही 150-200 रुपियाँको होला यो त 150-200 रुपियाँको भ्यालुले हेर्नुहुन्छ तपाईँ 150-200 रुपियाँ लगाइदिनुहुन्छ। अब एक दिन तपाईको कुनै साथी शहरबाट यहाँ आयो गाई घाट घुम्नलाई तपाईकै घरमा बस्यो त बस्ने क्रममा गपसप गर्दा गर्दै उसले देख्यो टेबुलमा एक औठी छ उसले यस्तो उठायो हेर्यो अरे यो औठी त उसले आफ्नो आई ग्लास त्यो संयोगले त्यो व्यक्ति जौहरी थियो हीराको ज्ञाता थियो त उसले जब त्यो देख्यो त आफ्नो आई ग्लास ग्लास निकालेर हेर्न थाल्यो उसले पनि अरे यो हीरा त अनमोल हीरा छ खुब डिमान्ड छ मार्केटमा। अब तपाईँ भन्नुहुन्छ कि मैले ट्याम्पू चोकमा पाएको यो साधारण यहाँको सुनारले 200-300 रुपियाँ भनेको अनमोल हीरा कसरी हुन सक्छ मजाक गर्छ अरे मजाक होइन कम से कम 50 लाखको छ यो अझ गतिलो ग्राहक पर्यो भने त करोड पनि आउन सक्छ अरे साँच्ची हो अरे बिल्कुल त भन्छस् भने 40 लाख त म गन्दिन तयार छु तुरन्त त तपाईँ के गर्नुहुन्छ त्यो अंगुठी लिएर अरे 50 लाखको अंगुठी त हेर्नुहोस् तुरन्त तपाईँ त्यो अंगुठी लिएर आफ्नो भित्र कोठामा जानुहुन्छ कोठाभित्र दराजमा दराज भित्रको सेफ भित्र राख्नुहुन्छ त्यसलाई किन किनकि अब मूल्य थाहा भयो यसको अघिसम्म थाहा थिएन अंगुठी पनि त्यही हो तपाईँ पनि त्यही हो तर जब मूल्य थाहा भयो त त्यसको रक्षा गर्नुहुन्छ नत्र नत्र हेर्नुहोस् एक व्यापारीकोमा एक महात्मा जी गए छन् र महात्मा जीको हातभरि ढुङ्गाका टुक्राहरू थिए
त महात्माजी व्यापारीसँग कुरा गर्दा पनि त्यो ढुङ्गालाई खुब सुरक्षित राखिराथे, केही खानु पर्यो पिउनु पर्यो भने पनि अर्को हातमा सुरक्षित राख्थे त्यो ढुङ्गाका टुक्राहरू। त व्यापारी महोदयले सोधे, महात्माजी यो फाल्न लायक ढुङ्गाको टुक्रा किन हातमा यति जतन गरेर राख्दै हुनुहुन्छ? महात्माजीले भने कि मर्ने बेलामा सास लिएर जानु छ त्यसैले। व्यापारीले भने मर्ने बेलामा यो फाल्तु ढुङ्गाका टुक्रा बेकारका लानु छ, एक दोस्रो मर्ने बेला त कसैले केही लाँदैन, लगाएको लुगा त खोलिदिन्छन् घाटमा लगेपछि, त यो कसरी लान सक्नुहुन्छ? व्यापारीले सोधे, त महात्माजीले मुस्कुराएर भने, जसरी तिमीले जोडेको यो सम्पत्ति लिएर जान्छौ त्यसै गरी म यो ढुङ्गा लिएर जान्छु। व्यापारीले भने, यो त म केही लान सक्दिन। त महात्माजीले भने, लान सक्दैन भने किन बटुल्दैछौ त? यानि कि जुन लक्ष्य हो, जुनलाई बटुल्नु पर्ने त्यो त छोड्यौ, यही मेरो पत्थर समान त हो तिमीलाई, यी सब चिज एक दिन छोड्नु पर्ने। त त्यसको मूल्य नबुझेको कारण, जसरी एक बच्चाको अगाडि तपाईँहरू एक हिरा राखिदिनुहोस्, एक चकलेट राखिदिनुहोस् र भन्नुहोस् कि छान के छान्दछौ, त निश्चित रूपमा बच्चाले चकलेट छान्नेछ, हिरा छान्दैन, किनकि उसलाई थाहा छैन त्यो हिराको मूल्य के हो। यदि त्यो हिरा प्राप्त गर्ने त्यो चकलेट त ट्रकका ट्रक आउँछ, यो ज्ञान छैन उसलाई। अज्ञानमेवा सेहि मूल कारणम, अज्ञानताको कारण। त्यसैले मानव देहको ज्ञान प्राप्त हो सबलाई, त्यसैले गरुडजी भगवानका पार्षद महापुरुष अज्ञानी बनेर प्रश्न गर्दैछन् जीव कल्याण हेतु। काग भुसुण्डीजी जवाब दिँदैछन् यो प्रश्नमा कि सबैभन्दा बहुमूल्य अमूल्य शरीर कुन हो, लाभदायक शरीर कुन हो, त यसको जवाबमा बोल्छन् न

0: नासी।
1: यो जीवात्मा अविनाशी छ, 84 लाख प्रकारमा घुमिरहन्छ, अनेक दुःखदायी योनिहरूमा घुमिरहन्छ।

तब भुसुंडी जी ने उत्तर दिए, मानव देह समान, नर देह समान, और कुनै देह छैन 84 लाख प्रकार मा। जुन नर तन मानव देह सब चाहन्छन्, सब याचना गर्छन्, कीट पतंग देखि लिएर स्वर्ग का देवी देवता सम्मन। ध्यान दिनुस, 84 लाख प्रकार को शरीर मा कुनै स्वेदा जुन छन्, कुनै अंडा जुन छन्, कुनै उद्भिज जुन छन्, कुनै जरायु जुन छन्। स्वेदज माने स्वेद माने पसीना, पसीनाबाट उत्पन्न हुने उडुस, जुम्रा इत्यादि। यो शरीर हामीले पनि धारण गरेछौं कयौं पटक। एक पसीनाबाट उत्पन्न शरीर हुन्छ एक प्रकारको, एक अंडज अंडादिकबाट परेवा आदि, उद्भिज वनस्पति बीज इत्यादि बाड़ा हुने वृक्ष पनि जीव हुन। हामी कयौं पटक वृक्ष बनेका छौं। जरायुज साल नाल बाट उत्पन्न हुने पशु मनुष्य इत्यादि, यी सब मानव देह नै प्राप्त भइरहोस् यो चाहन्छन्। चाहे जलचर हुन्, चाहे थलचर हुन्, चाहे खेचर हुन्। जलचर माने जलमै उत्पन्न हुने, हुर्किने, बढ्ने, त्यही मर्ने जलचर। थलचर माने यो संसार पृथ्वीमा जन्मिने, हुर्किने, यही मर्ने मनुष्य पनि यसैमा पर्छ थलचरमा। र एक हुन्छ खेचर, आकाशमा जन्मिने, त्यही हुर्किने, बढ्ने, त्यही मर्ने। त यी देवी देवताहरू जुन छन् नि स्वर्ग आदिका, यी पनि यही 84 लाख अन्तर्गतमा खेचरमा पर्छन्। ती पनि चाहन्छन् यो मनुष्य शरीर। दुर्लभम मानुषम जन्म प्रार्थते त्रिदशैरपि, नारद पुराण। देवता पनि चाहन्छन्, याचना गर्छन् हामीलाई मनुष्य देह प्राप्त होस्। हिजो मैले बताए, भगवान रामले पनि यही बताए।

देवता अपने आकांक्षा राक्षणीय मानव देह को देव दुर्लभ। त्यसैले भगवान रामलाई वशिष्ठजीले उपदेश दिए, ध्यान दिनुस्, किनकि मनुष्य समान शरीर धारण गरेर आते नि भगवान, त यहाँ वशिष्ठ गुरुजी उपदेश दिँदैछन् कि मानव देहको महत्व बुझाउँदै, खेल बाड गरी काल क्षण मात्र बिते पनि जाननु त्यो हातको आफ्नो हीरा टुक्रा गिर्यो भनी। एक कविले नेपालीमा अनुवाद गरेका छन्। वशिष्ठ गुरु भगवान रामलाई बताउँदैछन्, हे राम, यो मानव देह प्राप्त गरेर एक क्षण पनि खेलबाड गरेर बित्यो भने मान्नु कि एक क्षण बराबर एक अनमोल हीरा गिर्यो, गुम्यो, यति घाटा लाग्यो यो सोच बनाउनु, यति महत्वपूर्ण छ मानव देह। यो बताए, त्यसैले देवताहरू पनि चाहन्छन्, जबकि देवताहरूको शरीरमा अनेक कमाल हुन्छ। मानव देहको बारेमा त मैले बताएँ कि तमाम नवद्वार गन्दगीको मानव देह तपाईँहरू सबलाई थाहा छ, रोगको घर यो मानव देह, शरीरम व्याधि मन्दिरम, रोगहरूको मन्दिर हो यो घर हो। त्यस्तो शरीर गन्दगी नवद्वार मलस्रावम सदाकाले स्वभावजम, वेद भन्छ मैत्रेयी उपनिषद दोस्रो अध्यायको छैठौं मन्त्र, हर समय नौ द्वारबाट गन्दगी निस्किरहन्छ, तमाम कानेगुजी चिप्रा र्याल सिंगान पसिना मलमूत्र आदि, यस्तो गन्दगी युक्त शरीर नवद्वारे पूरे देही, गीता पाँचौं अध्यायको तेह्रौं श्लोक, गन्दगी युक्त शरीर तैपनि देवता चाहन्छन्, आश्चर्य।

0: राधा गोविंद गीत जगद्गुरु श्री कृपालू जी महाराज सरल ढंग ले समझाउनु यहां कि मल मूत्र को पिटारा हो यो शरीर तैपनि देवता चाहन्छन् आश्चर्य छ जबकि देवताहर को शरीर के हुन्छ तेजस शरीर हुन्छ तेजस शरीर उच्च दर्जा को शरीर हुन्छ देवताहर को हेर्नु शरीर जुन छ नौ प्रकार को शरीर हुन्छ नौ प्रकार को त्यसमा दुई भेद हुन्छ एक योनित शरीर एक अयोनित शरीर योनिबाट पैदा हुने शरीर र अयोनित शरीर हुन्छ जो योनिबाट पैदा हुँदैन जुन देवताहरूको शरीर योनिबाट पैदा हुँदैन तेजस हुन्छ दिव्य हुन्छ ती दिव्य शरीर वाला माइक वाला दिव्य शरीर वाला पनि हाम्रो शरीर चाहन्छन् यो गन्दगी युक्त हेर्नुहोस् यसरी बुझ्नुहोस् एक शरीर हुन्छ अधम शरीर एक उत्तम शरीर एक नंबर को शरीर अधम शरीर अधम शरीर कुनलाई भनिन्छ जसमा स्त्री पति महिला पुरुष काम वासनाले युक्त भएर जुन सम्बन्ध बनाउँछन् त्यसबाट गर्भ धारण हुन्छ त्यसबाट जुन उत्पन्न हुन्छ त्यो अधम शरीर मानिन्छ एक नंबर को दोस्रो उत्तम शरीर मानिन्छ त्यसमा कुनै कारण बस अखंड ब्रह्मचारी या महात्मा को कुनै महिलासँग सम्बन्ध भयो त्यसबाट कुनै प्रयोजन को लागि ईश्वर इच्छा द्वारा त्यो कार्य भयो त्यसबाट गर्भ रहेर उत्पन्न भयो भने त्यो उत्तम शरीर मानिन्छ जस्तै इतिहासमा भयो पराशर मुनि र मत्स्य गन्धा को बीच में संपर्क भयो त त्यसमा उद्देश्य थियो ईश्वर इच्छा थियो त वेदव्यास उत्पन्न भए पैदा भए त्यो उत्तम शरीर वेदव्यास भगवान का अवतार भए जुन वेदव्यास ले 18 पुराण सब रचना करे वेद लाई चार भाग में विभक्त करे त यो कार्य को निमित्त यो पनि यो निज शरीर नहीं हो तर अर्को हुन्छ जसमा महिला पुरुष को संपर्क हुँदैन जुन प्रकार को संबंध बाट बच्चा पैदा हुन्छ नि यसमा जस्ट संत महात्माले कुनै महिलालाई टच गरिदिए छोई दिए कुनै पनि अंगमा भने गर्भधारण हुन्छ त्यसबाट उत्पन्न हुने एक शरीर हुन्छ र अर्को शरीर हुन्छ दृष्टि शरीर संत महात्माले छुन पनि पर्दैन हेरिदिएको भरमा संतान पैदा हुन्छ यो पनि योनि शरीर अंतर्गत पर्छ यो चौथो प्रकार को अर्को हेर्न पनि पर्दैन हिमालमा बसेका छन् हुई संकल्प गरेर यहाँ गर्भधारण हुन्छ प्राचीन कालमा हुन्थे तमाम तपाईँले सुन्नु भयो होला कथाहरूमा यो शरीर ध्यान दिनुहोस् यी पाँच शरीर योनित शरीर हुन्छन् योनिबाट उत्पन्न हुन्छन् तर यस पछिको छैठौं शरीर जुन हुन्छ त्यो देवताहरूको शरीर हुन्छ तेजस शरीर यसमा कुनै योनिको प्रयोग हुँदैन अयोनित शरीर हुन्छ यति माथि यति स्ट्यान्डर्डको शरीर हुन्छ देवताको त्यसैले मलमूत्र इत्यादि त्यो शरीरबाट उत्पन्न हुँदैन न पसिना आउँछ तारको सातौं शरीर पनि बुझिहाल्नु सातौं शरीर हुन्छ निर्वाण शरीर योगी तपस्वीहरूले यो शरीरलाई भस्म गरेर अर्को शरीर तयार गर्छन् जसलाई निर्वाण गृह भन्छन् त्यो देह त्यो शरीरको विशेषता यो हुन्छ कि त्यसमा रोग व्याधि इत्यादि लाग्दैन लाखौं करोडौं वर्षसम्म जीवित रहन्छ युगौं युगसम्म पनि यो शरीर निर्माण शरीर यो सातौं तर यहाँसम्म यो माइक शरीर हो प्रलय कालमा समाप्त हुन्छ यी सातै प्रकारको शरीर देवताको शरीर पनि समाप्त हुन्छ महाप्रलयमा तर यो भन्दा माथि अर्को दुई शरीर छ जुन अलौकिक छ दिव्य छ माया को अंडर बंदा माथी छ त्यो हो महापुरुष को शरीर र भगवान को शरीर त्यो कहिले क्षय हुँदैन शाश्वत हुन्छ नित्य हुन्छ यी नौ प्रकार को शरीर में छ नंबर को शरीर वाला देवता जुन शरीर को विशेषताहरु मैले बताए मल मूत्र आदि निकलिंदैन केही खान मन लाग्यो भने तपाईलाई के गर्नु पर्छ लाल मन खान मन लाग्यो भने तपाईलाई धन चाहियो कहाँ प्राप्त हुन्छ त्यसको ज्ञान चाहियो फेरि ज्ञान मात्र भएर हुँदैन जानु पर्यो लिनु पर्यो बल्ल खान पाइन्छ तर त्यहाँ ती देवताहरूलाई यति धेरै गर्नु पर्दैन लाल मन आइज भनेपछि ठक्क हातमा आउँछ क्वाप्प खान पाइन्छ यो विशेषता हुन्छ त्यसमा जमिनमा खुट्टा टेक्दैनन् देवताहरूले धूलो टाँसिँदैन यो शरीरमा यी तमाम विशेषता हुन्छन् र हिजो बताए मैले तिनीहरूको शरीरमा यति सुगन्ध हुन्छ कि यदि यहाँ आयो भने तपाईँहरूको मृत्यु हुन्छ नभए मूर्छित त अवश्य त्यति सुगन्ध हुन्छ त्यो शरीरमा त्यस्तो दिव्य शरीर माइक दिव्य शरीर प्राप्त गरेर पनि मानव देह चाहन्छन् मलमूत्रको पिटारालाई के कारण केही कारण त अवश्य होला तेनस यो कारण जान्नु छ देवताहरूले पनि चाहनुको कारण के हो
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162 हस्त आजका लागि आध्यात्मिक सन्देश यति नै जय श्री राम।